0: उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठले संवैधानिक परिषदमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डाक्टर शर्माको नाम शुक्रबार समितिमा प्राप्त भएको जानकारी दिएका थिए। नाम प्राप्त भएपछि समितिले 10 दिनको समय सीमा निर्धारण गर्दै जेठ 4 गतेसम्ममा उजुरी संकलन गर्ने निर्णय गरेको हो। प्रस्तावित न्यायाधीश शर्मा विरूद्ध उजुरी माग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: महानगरको बीचमा अस्ति पञ्जर भवन, गोर्खापत्र खबर लेख्छ। संघीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बस पार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ। मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण शुरू गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्ता पाताले घेरिएको र अधुरो कंक्रिट संरचना अस्थि पञ्जर जस्तो देखिन्छ। यसका कारण शहरको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, पर्यटकीय केन्द्र रत्न पार्क क्षेत्र सहित महानगरको सौन्दर्य नै कुरूप बनाएको छ। भ्यू टावर भन्दै होचो भागमा गरिएको निर्माणलाई काठमाडौँ महानगरपालिकाले मेगा प्रोजेक्ट नाम दिएको छ।
0: मालपोत र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू अब नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। ऐनमा रजिस्ट्रेशन सम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था थप गरिएको छ। तोकियो बमोजिमको लिखित रजिस्ट्रेशन नामसारी दाखिल खारेज लगत कट्टा रोक्का तथा रोक्का फुकुवा गर्ने काम सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले गर्न सक्नेछ। मालपोत ऐनको दफा 8 गमा भनिएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध ऐनमा संशोधन गरेर उक्त प्रावधान थपिएको बताएका छन्। मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू अब स्थानीय तहमै पुर्याउने प्रयास थालिएको उनको भनाइ छ। त्यसकै लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरू छनौट गर्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन्। मालपोत र नापी सेवा अब पालिकाबाटै शीर्षकमा आजको कान्तिपुरमा खबर छापिएको छ।
1: वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरूका लागि आरोहण गर्ने समय हो। कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्ड तोड्ने नयाँ कीर्तिमान राख्न आतुर देखिन्छन्। नेपाल पर्यटन बोर्डले 6500 मिटर भन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। हिमाल आरोहणमा विदेशीको मोह नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ्स गुड।

0: यो नया वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेस को खरीदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, टप लोड वाशिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वाशिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। शान्तिनगर गैरीगाउँ स्थित सुकुम्बासी बस्तीमा गत 12 वैशाखमा सरकारले डोजर चलायो। घर भत्किएपछि 24 वर्षीय युवती बा आमासँगै माछापोखरी स्थित होल्डिङ सेन्टरमा बस्न थालिन्। उनी आफ्नो नियमित काममा पनि गइरहेकी थिइन्। सरकारले होल्डिङ सेन्टरका रूपमा तोकेको होटलका सञ्चालकले मंगलबार साँझ अचानक उनीहरूलाई भने, भोलिबाट तपाईँहरूलाई अर्को ठाउँमा सार्ने भनिएको छ, बिहानै तयार भएर बस्नु। यो उर्दी सुन्ना साथ उनीहरू चकित परे। हामीलाई कहाँ लैजाने, किन लैजाने केही पनि थाहा थिएन। कुनै प्रक्रियाबारे जानकारी नै नदी सिधै उठ भनेपछि फेरि अर्को बस्ती उठाए जस्तो महसुस भयो, ती युवतीको गुनासो छ।
3: नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संसद समक्ष पेश गर्ने निर्णय गरेको छ।
2: सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको लङ टर्म पावर ट्रेड एग्रीमेन्ट 2024 संघीय संसदका दुवै सदनमा जानकारीका लागि पठाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सम्झौता विरूद्धको रेट खारेज भएको 1.5 वर्षपछि पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सम्झौता संविधानको धारा 279 अनुसार संसदबाट अनुमोदन भने गर्न नपर्ने फैसला गरेको छ।
3: नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अन्यलमा परेको छ। आरक्षले स्वीकृति नदिँदा ढोरपाटन बुकीपाटन फागुने हुँदै सुर्ती बाङ जोड्ने पदमार्ग निर्माण गर्ने योजना निर्माणको अझै अन्यल हट्न सकेको छैन।
2: अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख अनिवार्य गर्ने व्यवस्थाका कारण अवरुद्ध बनेको भैरहवा नाकाको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि पुनः सहज हुन थालेको छ। भन्सार बिन्दुमै एमआरपी ब्रान्ड तथा उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गरिएपछि 10 दिनदेखि आयात प्रक्रिया प्रभावित भएको थियो।
3: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक 27.49 अंकले वृद्धि भएको छ। 1.0% वृद्धि भएपछि समग्र नेप्से परिसूचक 2745.65 बिन्दुमा उक्लिएको छ। बिहिबार नेप्से 6.94 अंकले बढे पनि कारोबार 2.93 अर्ब रुपियाँमै सीमित भएको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: रोमिंग मीटिंग
1: नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14 *7# डायल गरी वा नेपाल टेलिकम को ऐप बाट पनि गर्न सक्नुहुन्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर पछिल्ला 15 वर्ष ममता बेनर्जी र उनको क्षेत्रीय दल तृणमूल कांग्रेस टीएमसी पश्चिम बंगालको राजनीतिमा एउटा अटल सत्य जस्तै देखिन्थ्यो यस अवधिमा टीएमसीले कुनै पनि तरिकाले सधैं निर्वाचनमा आफ्नै अस्तित्व जगाउँदै आउँथ्यो तर गत सोमबार त्यस क्रममा क्रमभंगता आयो आक्रामक जनवादी नेत्रीको पहिचान बनाए पनि यस पटकको निर्वाचनमा हारका कारण लगातार चौथो पटक मुख्यमन्त्री बन्ने अवसरबाट उनी वञ्चित भएकी छिन् यो घटनाले ज्योति बसु नवीन पटनायक जस्ता लामो समय शासन गरेका क्षेत्रीय दिग्गजहरूकै पंक्तिमा बेनर्जीलाई उभ्याइएको छ
5: अब खेल र खेलाडीका खबर आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय श्रृंखलाको अभ्यास स्वरूप खेलिएको खेलमा नेपाल एले अमेरिकालाई 3 विकेटले पराजित गरेको छ माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 262 रन बनाएको थियो
4: अब विचार विश्लेषण भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद फुयालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य बुदाहरू आजको नागरिक दैनिकमा छापिएका छन् सरकारले मीडियामा आयोग खारेज भएको प्रचार त गर्यो तर कानूनले अझै हामीलाई हटाएको छैन सुकुम्बासी समस्या व्यक्तिको होइन राज्य प्रणालीको असफलताको परिणाम हो डोजर लगाएर समस्या हट्दैन पीड़ा मात्रै गहिरिन्छ सरकारको पछिल्लो कदम कानूनी प्रक्रिया भन्दा एक्सन सिनेमा जस्तो देखिन्छ सेना जनताको घर नाप्न होइन देशको सीमा जोगाउन बनेको संस्था हो अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाज भोलि आफ्नै पीड़ामा एक्लिन्छ भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य मुद्दाहरू हुन्
5: हस्त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै सुशीला श्रेष्ठ को तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 26 गते शनिबार, मे 9 तारिक सन 2026, नेपाल सम्मत 1146, ज्येष्ठ कृष्ण सप्तमी तिथि, कानून दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना, खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ्यो।
1: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पूर्ण तथ्याङ्क संकलन गर्दै, मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ्दै,
0: पर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्, त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत, रायोको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह,
1: अमेरिकी र इरानी सेनाबीच हर्मुज नाह क्षेत्रमा पुनः तनाव, आफ्नो जहाजमाथि भएको विस्फोट बारे दक्षिण कोरियाले अनुसन्धान गर्ने, रुसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी,
0: बेल्जियममा हुने यू T20 लीगमा नेपालका 9 खेलाडी छनौट, अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका तीन लाङ र बागमती भिड्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा सुरुमा, यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावनाको प्रसङ्ग।
1: यस वर्ष धान बाली लगाउने बेलादेखि नै देशभर खडेरीको आकलन गरिएको छ। पोहोर बर्खाको डेढ महिना तराईमा खडेरी लागे पनि देशभर मनसुन सिजनमा भने सरदर पानी परेको थियो, तर यसपटक भने प्री मनसुनमा हरेक दिन जसो पानी पर्दा धेरै गर्मी बढ्न नपाए पनि बर्खाको सुरुवातबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने देखिएको छ। मौसम विभागले 18 जेठदेखि 14 असोजसम्मका 4 महिना देशका अधिकांश स्थानमा कम पानी पर्ने सम्भावना, अधिकतम न्यूनतम तापक्रम समेत सरदर भन्दा बढी रहने प्रक्षेपण गरेको छ। विभागका मौसमविद सुदर्शन हुमागाईले कर्णाली, बागमती र कोशीका उत्तरी भूभाग बाहेक त्यसका अधिकांश क्षेत्रमा कम पानी पर्ने सम्भावना रहेको बताउनुभयो।
3: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा चाहिँ सरदर वर्षा हुने सम्भावना चाहिँ हामीले चाहिँ अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ। जति गाढा रङ भयो त्यसले चाहिँ सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौँ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
1: यसैबीच कर्णालीका दक्षिण भूभाग, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी भूभाग र कोशीका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको विभागले जनाएको छ। यसबाहेक सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिम र कोशीको मध्य भूभागमा पनि सरदर भन्दा कम पानी पर्ने सम्भावना रहेको छ। बागमती गण्डकी क्षेत्रमा पनि सरदर भन्दा केही कम पानी पर्ने देखिएको छ। नेपालमा जेठ अन्तिम साता मनसुन भित्रिने पनि विभागले जनाएको छ। यता नेपाल कृषि अनुसन्धान परिषदले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात लगाउन विज्ञहरूले सुझाव दिएका छन्। नार्कले कृषि मौसमको सल्लाह बुलेटिन जारी गर्दै सुक्खा तथा हिले छौवा धान

मंगलबार गरेको परीक्षणमा 13 वटा नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा खतरनाक स्तरमा पुगेको पाइएको हो। प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमुल सिन्हाका अनुसार उक्त सागमा अर्गानोफोस्फेट समूहको विषादी 55.72% पाइ

0: हुन्छ के अरे कालीमाटीमा, त्यसमा चाहिँ अब हामीले बजारमा आएको गाईको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
1: यस घटनाले बजारमा पाइने तरकारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। उपभोक्तालाई तरकारी राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न र सम्भव भएसम्म सुरक्षित स्रोतबाट किनमेल गर्न विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ मनोज पोखरेलले किसानहरूलाई रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो।
2: जैविक विषादीहरू चाहिँ रासायनिक विषादीको तुलनामा धेरै हिसाबले मानव स्वास्थ्य वातावरणको लागि सुरक्षित छन्। त्यस्ता विषादीहरू

0: हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष गहुँको उत्पादकत्व समेत बढेको छ। गत वर्ष प्रति हेक्टर 3.01% गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढेर प्रति हेक्टर 3.07% पुगेको मन्त्रालयले जनाएको छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ्छ। उन्नत जातको गहुँको बिउको प्रयोगले पनि गहुँ उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई भने हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानी परेकाले यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको हो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह किप्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पछिल्लो समयमा काठमाडौँ होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन गर्ने गरेको छ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना अघि सारेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिका लागि सरकारले चाँडै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने पनि तयारी गरेको छ। लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदन लाई तीन श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिक तथा भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिलाई छुट्टा छुट्टै समूहमा राखेर समेत लगत संकलन गरिने बताइएको छ। यता सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरुद्ध परेको रिटमा हिजो न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासको सुनाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना, वन ऐन संशोधन र अवसर।
2: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौँ।
1: मध्य पूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रियको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि
6: दुला दुलाईको नागरिकताको प्रमाण पत्रको
0: यो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: कान्तिपुरको भित्री पृष्ठमा निम्न वर्गीय ग्राहकलाई मोबाइल ब्यालेन्स म्याथको शास्त्री शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने दैनिक सेयर कारोबार 5 अर्ब ननागेको साता शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा भत्काइएको स्थान पार्क बनाउने तयारी शीर्षकमा खबर प्रकाशित छ। काठमाडौँ सुकुम्बासी बस्ती हटाएर खाली गरिएको ठाउँमा पार्क बनाउन सरकारले तयारी

0: गरेको छ। नदी किनारलाई खाली गरेर करिडोर, सड़क विस्तार र बाँकी ठाउँमा पार्क बनाउने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको हो। त्यस्तै आजको नागरिक दैनिक को पहिलो पृष्ठमा हिमाल आरोहणमा विदेशी मोह शीर्षकमा खबर प्रकाशित छ। यसपटक सेभेन समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। सगरमाथा आरोहणका लागि 464 जनाले अनुमति लिएको सेभेन समिटबाट आरोहण गर्ने 85 जना रहेको सेभेन समिट ट्रेक्सका संचालक मिङमा शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार सगरमाथा आरोहण गर्नलाई विदेशी विभिन्न देशबाट आएका नागरिकहरू रहेका छन्। यसबाहेक अन्य देशबाट पनि नागरिकहरू रहेको सगरमाथा आरोहणमा संख्या बढेको सेभेन समिटले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न 1072 आरोहीले अनुमति लिएको पनि बताइएको छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् 2026 मार्च 1 मे 8 79 देशका 1072 आरोहीले अनुमति प्राप्त गरेका छन्।
1: गोरखापत्र दैनिकमा उपकुलपतिका लागि एकीकृत कार्यविधि स्वीकृत एकीकृत कार्यविधि शीर्षकमा ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम 8 विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढाएको खबरमा उल्लेख रहेको छ। यस्तै भित्री पृष्ठमा सेवा प्रवाहका लागि दुई स्थानीय छनौट शीर्षकमा सिन्धुलीबाट खबर पठाउनु भएको छ। सिन्धुलीमा जग्गा प्रशासन सम्बन्धी सेवा प्रभागका लागि दुईवटा स्थानीय तह छनौट भएको खबरमा उल्लेख रहेको छ। जिल्लाका 9 स्थानीय तह मध्ये 7 उक्त सेवा प्रभागका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा आशय पत्र पेश गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरेन गाउँपालिका छनौटमा परेका हुन्। यस्तै मन्त्रालय गाभेकोमा आपत्ति शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि डेंगू र स्क्रब टाइफसका संक्रमित बढे शीर्षकमा चितवनबाट खबर प्रकाशित छ। चितवनमा डेंगू र स्क्रब टाइफसका संक्रमितको बिरामीको संख्या 1000 नाघेको छ। स्वास्थ्य कार्यालय चितवनका भेक्ट कन्ट्रोलर राम केसीले चालु आर्थिक वर्षको साउनेता जिल्लामा दुई रोगबाट संक्रमित हुनेको संख्या 1027 पुगेको जानकारी दिनुभएको हो। जिल्लाभर हालसम्म डेंगू संक्रमितको संख्या 258 पुगेको छ, जसमध्ये चितवनका स्थानीय तहका 206 जना र अन्य जिल्लाबाट उपचारका लागि आएका 52 जना रहेका छन्। डेंगूका लागि हालसम्म 10123 जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ। बिहे भोज खाएपछि बिरामी शीर्षकमा खबर छापिएको छ। यो पनि चितवनकै खबर हो। चितवनमा विवाह भोज खाँदा 30 बिरामी परेको खबरमा उल्लेख रहेको छ। यसै गरी मनहरीमा दूध उत्पादन बढेको खबर पनि रहेको छ भने फरार प्रतिवादी पक्राउ रहेको खबर छ। यो हेटौडाको समाचार हो। कर्तव्य ज्यान मुद्दापछि फरार रहेका दुईजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
2: म नवीन चन्द। शिक्षक सेवा आयोग अन्तर्गतको प्रावि तहको विज्ञापन, दरबन्दी मिलान भएपछि खुल्छ कोही खुल्दैन भन्छन्।
3: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी शिव प्रसाद रेग्मी।
4: शिक्षक सेवा आयोगले 82 श्रावण 1 नै शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका प्रकाशन गरिसकेको छ। विज्ञापन गर्नुभन्दा अगाडि त्यो माग पद उपलब्ध हुनुपर्छ। जबसम्म हामीलाई माग पद उपलब्ध हुँदैन तबसम्म शिक्षक सेवा आयोगले त्यो विज्ञापन सम्बन्धी काम गर्न सक्दैन। त्यसमाथि अहिले मौजुदा वर्तमान अवस्थामा शिक्षक सेवा आयोगमा आयोगका पदाधिकारीहरू पनि नरहेको अवस्था हुँदा यो वर्ष प्राथमिक तहको विज्ञापन हुने सम्भावना न्यून रहेको ब्योरा म सबैमा व्यक्त गर्न चाहन्छु।
5: रामेछाप जिल्लाबाट आफ्नो बच्चाले इच्छाएको आमाको नामबाट चाहिँ आफ्नो जन्मदाता पनि बनाउन मिल्छ कि मिल्दैन।
3: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम बहादुर केसी।
6: त्यो आमाको नामबाट जनदर्ता गर्ने कुरामा चाहिँ ओडाले गर्ने हो होइन, स्थानीय पालिकाले ओडाले गरिसकेपछि हामीले यहाँ नागरिकता गर्नमा हामीहरू हुँदैन, उहाँ जनदर्ता भएर आइसकेपछि।
3: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव बढेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम जारी रहेको बताइरहँदा कसले आक्रमण गर्यो भन्ने विषयमा आरोप प्रत्यारोप शुरू भएको छ। पछिल्लो घटनाले मध्य पूर्वमा पुनः युद्धको संकेत गरेको विश्लेषण भइरहेका छन्। यता अमेरिकी प्रस्तावबारे तेहरानले छलफल अघि बढाएको छ। यसैबीच दक्षिण कोरियाले हर्मुजमा आफ्नो देशको जहाजमा भएको विस्फोटको कारणबारे अनुसन्धान शुरू गरेको छ। त्यहाँको समुद्री मन्त्रालयले बताए अनुसार सरकारले सो घटनाको छानबिन थालेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएई नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आगलागी भएको थियो। जहाज सञ्चालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। संयुक्त राष्ट्रसंघले विश्वका देशहरूको विकासलाई अझ समावेशी सन्तुलित र दिगो रूपमा मूल्याङ्कन गर्न नयाँ विश्वव्यापी सूचक पटल प्रस्ताव गरेको छ। उक्त प्रस्तावले कुल गार्हस्थ्य उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता र वातावरणीय संरक्षणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ। प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय र वातावरणीय दिगोपनालाई समान महत्व दिइएको छ। र रुसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। सन् 2026 पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आमदानी 38.3% घटेर करिब 30.95 अर्ब अमेरिकी डलरमा झरेको रुसी अर्थ मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय टोलीका आक्रमक ब्याट्सम्यान लोकेश बमले बेल्जियममा हुने U20 लिग क्रिकेट खेल्ने हुनुभएको छ। यु टिमले लोकेशलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो। त्यस्तै सो लिगमा नेपालका 9 खेलाडीहरू पनि अनुबन्धित भएका छन्। नेपालको राष्ट्रिय ए टोलीले लगातार दोस्रो अभ्यास खेलमा शानदार जित निकालेको छ। मुल्पानी क्रिकेट मैदानमा नेपाल ए टोलीले आइसिसी विश्वकप लिग 2 प्रतिस्पर्धा गर्न आएको अमेरिकाको सिनियर टोलीलाई 3 पाखा लगाएको हो। नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई 45 हराएको थियो। अभ्यास खेलमा शुक्रबार पछि पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 गुमाउँदै 262 बनाएको थियो। र चितलाङ एफसी र बागमती युवा क्लबले आज 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। उनीहरूले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएका हुन्।
1: वन ऐन पूर्ण कार्यान्वयनमा सामाजिक वनको अभ्यास, चुनौती र अवसर, कुराकानी, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: गर्मी तथा सुक्खा याममा वन डढेलो लाग्न सक्ने हुनाले आगोको प्रयोग सचेत र विवेकपूर्ण रूपमा गरौं।
8: सलाई, लाइटर, बिडी, चुरोटका ठुटा राम्ररी निभाएर मात्र विसर्जन गरौं।
7: तपाईँ हाम्रो सानो लापरवाही तथा हेलचेक्राईले गर्दा अमूल्य वन सम्पदा डढेलोको चपेटामा परि क्षणभरमै सखाप हुन्छ।
8: वन डढेलोले जनधन, जैविक विविधता, माटोको उर्वरा शक्ति, स्वच्छ वायु र पानीको मूलमा ठूलो क्षति पुर्याउँछ।
7: वनमा आगो लगाउँदा वा डढेलो लाग्ने कार्य गरे गराएमा वन ऐन अनुसार फौजदारी कसुर ठहरी दण्ड सजाय समेत हुन्छ।
8: त्यसैले वन डढेलो हुन सक्ने कार्य रोकौं। डढेलो नियन्त्रण तथा रोकथाममा सचेत र सभ्य नागरिकको भूमिका निर्वाह गरौं।
7: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब मध्यवर्तीसँग जोडिएका पर्यटनका राम्रा अभ्यासका कुरा। निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँगै जोडिएका पर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पुनः कानूनमा सामुदायिक वनले किन अभ्यास गर्न सकिरहेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फ्रिकोफनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाश सनले सोध्नु भएको छ।
9: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौँ। वनमा पर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेका भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
0: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छ?
9: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिनो चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
0: आम्दानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो गरिरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
9: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आम्दानी पनि लिएको छ समूहले। आम्दानी भन्ने कुरा त्यो ठुलो आम्दानी, धेरै आम्दानी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
0: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
9: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ, होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ। चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन कम्तीमा नि त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठुलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ
0: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर। साँच्चीकै सामुदायिक वनले पनि पर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ?
9: उदाहरण छन् छन्, उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
0: त्यहाँ के छ त्यस्तो उदाहरण बताउनलाई?
9: उदाहरण
0: आम्दानीको कुरा हो कि अथवा कस्तो खालको?
9: होइन, त्यो त आम्दानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त। काहीँ कुनै सामुदायिक वनले अब सानोतिनो अब त्यो भित्र जाँदाखेरि धेरै कुराहरू त्यहाँ, मैले भने नि अघि रमणीय कुरा भन्दा नि मिनी त्यो अब वन्यजन्तु उद्धारै गर्दा वन्यजन्तु हेर्न पनि पायो, सानो पिकनिक स्पोटहरू तयार गरेका छ, त्यहाँ जाँदाखेरि पिकनिक खान पनि पायो, वातावरण हिसाबले रमाउन नि पायो, कुनै जङ्गली जनावरको उहाँहरूलाई डर पनि छैन, कुनै गाइड लिएर जानु पनि पर्दैन, त्यो हिसाबले पनि यसै राम्रो छ भन्छौँ हामीले त्यो गरिरहेका कामलाई।
1: सामुदायिक वन
10: उपभोक्ता
11: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुक्का हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
10: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
11: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिसको उन्नाइस भएन।
10: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
11: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भएकी उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
10: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एकचोटि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गए।
11: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
10: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
11: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
10: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि चाहिँ कुनै बनावटी होइन, यो एकदम सत्य हो।
11: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
10: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले दिए होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
11: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
10: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
11: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
10: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, यहाँ फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
11: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: ସାନଦାକରିରେ ବିଜୟ ଏଫଏମ୍ 101.6 ଇଣ୍ଟରନେଟ୍ ଅନଲାଇନ୍ ବିଜୟ ଏଫଏମ୍କୁ ଫେସବୁକ୍ ପେଜ୍ ଏବଂ ୟୁଟ୍ୟୁବ୍ ସଙ୍ଗେ ହାମ୍ରୋ ପାତ୍ର ର ନେପାଳୀ ପାତ୍ର ମୋବାଇଲ୍ ଏପ୍ସ ମାର୍ଫତ ସଂସାରଭର ଏକୈସାଥ ପ୍ରସାରଣ ଭଇରହେକୁ ବିହାନ 6:30 ବଜେକ ବିଜୟ ଖବରମା ହିମାଲଦେବ ପଙ୍ଗିନୀକୁ ନମସ୍କାର। ବିଜୟ ଖବରକୁ ଶୁରୁଆତମା ପ୍ରମୁଖ ଖବରକା ମୁଖ୍ୟ ମୁଖ୍ୟ ଶୀର୍ଷକରୁ सुकुम्बासीलाई सुरक्षित व्यवस्थापन गर्ने गैंडाकोट नगरपालिकाको प्रतिबद्धता, सुकुम्बासीहरूलाई चिन्तित नहुन आग्रह, देवचुरी नगरपालिकाले मनायो स्थापना दिवस। देवघर धाम जाने सडकमा पर्ने सालका रोग काट्न सुरु, चितवन कारागारबाट फरार भारतीय कैदबन्दी पक्राउ, चितवनमा बिहे भोज खाँदा 30 जना भन्दा बढी बिरामी। र तनहुँमा अतिक्रमित सरकारी जग्गाको विवरण खोज्दै नदी तथा खानीजन्य पदार्थको उत्खनन स्वीकृति मापदण्ड अनुसार नै गराउन सरकारको निर्देशन।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858826445 र 9840807445।
0: विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा भूमिहीनलाई नआत्तिन गैंडाकोट नगरपालिकाको आग्रह छ, सुरक्षित व्यवस्थापनको समेत प्रतिबद्धता जनाएको छ। यस सम्बन्धी प्रसङ्ग: नगरभित्र वर्षौंदेखि सरकारी ऐरानी र प्रतिजग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनका विषयमा गैंडाकोट नगरपालिकाले स्पष्ट प्रतिबद्धता जनाएको छ। नगरपालिकाले उनीहरूलाई चिन्तित नहुन आग्रह गर्दै

नागरिकको नगरपालिकाको भनाइ रहेको छ। विज्ञप्तिमा भूमिहीन तथा सुकुम्बासी समस्या केवल प्रशासनिक नभई मानवीय पक्षसँग समेत जोडिएको विषय भएकोले त्यसलाई संवेदनशील रूपमा समाधान गर्नुपर्नेमा जोड दिइएको छ। नगरपालिकाले संघीय सरकारसँग समन्वय गरेर दीर्घकालीन समस्या खोजिने र सबै पक्षलाई समेटेर व्यवस्थित बसोबासको व्यवस्था मिलाइने उल्लेख समेत गरेको छ। नगर प्रमुख मदन भक्त अधिकारीद्वारा जारी विज्ञप्तिमा भूमिहीन तथा सुकुम्बासी परिवारलाई कुनै पनि प्रकारको डर त्रास वा अन्यलमा नपर्न आग्रह गर्दै नगरपालिकाले उनीहरूको साथमा रहेर समाधान प्रक्रिया अघि बढाइरहेको स्पष्ट समेत पारिएको छ। देवचुली नगरपालिकाले आफ्नो स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। देवचुली नगरपालिकाले हिजो नगरपालिकाको सभामा प्रगति प्रस्तुति तथा शुभकामना आदान प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो। देवचुली नगरपालिका 2071 वैशाख 25 गते स्थापना भएको र यस वर्ष पहिलो पटक स्थापना दिवस मनाएको हो। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले 2069 सालदेखि हालसम्म नगरपालिकाले गरेका गतिविधि तथा उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा नगर स्तरमा सडक विस्तार, खानेपानी व्यवस्थापन, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि तथा पर्यटन प्रवर्धन लगायत स्तरमा भएका कार्यहरू समेटिएका थिए। साथै नगर नागरिक मैत्री सेवा प्रवाह, डिजिटल प्रणालीको प्रयोग तथा स्थानीय आवश्यकता अनुसार विकास योजनाहरू अघि बढाइएको जानकारी समेत दिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकाले छोटो समयमै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको समेत बताउनु भएको थियो। चितवनमा बिहे भोज खाँदा 30 जना बढी बिरामी परेका छन्। गत बुधबार दिउँसो भरतपुर स्थित एक पार्टी प्यालेसमा भोज खाएका पाहुनाहरू बिरामी परेका हुन्। बिरामीको भरतपुरका विभिन्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ। भरतपुर अस्पतालमा बिरामीहरू अस्पताल भर्ना हुन थालेका हुन्। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटा अनुसार 15 जनाभन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र सबै उपचार भइरहेको प्रवक्ता सापकोटाले बताउनु भएको छ। चितवनको आयुर्वेद औषधि उत्पादन गर्ने केन्द्र रत्नगरले 11 प्रकारका औषधि उत्पादन गर्दै आएको छ। केन्द्रले गत आर्थिक वर्षमा 9 प्रकारका औषधि उत्पादन गर्दै आएकोमा यस वर्ष थप 2 प्रकारका औषधि उत्पादन गरेको हो। औषधि व्यवस्था विभागबाट 20 प्रकारका औषधि उत्पादन गर्ने अनुमति प्राप्त गरेको भए पनि अहिले 11 वटा मात्रै उत्पादन गर्दै आएको केन्द्रका प्रमुख डाक्टर सुरेश महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले उत्पादन हुँदै आएकोमा चुडा धुलो औषधि छन्। केन्द्रले अब ट्याब्लेटमा औषधि उत्पादन गर्दैछ। पहिलो पटक 9 प्रकारका ट्याब्लेट औषधि उत्पादनका लागि अनुमति लिएर काम सुरु गरेको समेत उहाँले बताउनु भएको छ। कारागार कार्यालय चितवनबाट भएका कैदी बन्दीहरू मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन्। यस कारागारमा रहेका 11 जना भारतीय नागरिक भएका थिए। उनलाई वीरगञ्जबाट पक्राउ गरी ल्याइएको प्रहरीले बताएको छ। कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार लागु औषध मुद्दामा कैद सजाय भोगिरहेकी 70 वर्षीय रुबेदा खातुन भनिने सुशीला देवीलाई पक्राउ गरी ल्याइएको हो। जेएनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ 25 गते 4 जना नाबालक सहित 743 जना कैदीबन्दी भागेका थिए। चितवनको देवघाट धाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ। वन डिभिजन कार्यालय भरतपुरले आप्याददेखि देवघाटसम्मको सडकमा पर्ने 25 वटा रुख काट्न थालेको हो। सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट क्षेत्र विकास समितिको समन्वयमा कानुन सम्बन्ध तरिकाले रुख काटिएको वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभएको छ। सागुरो सडकमा रुख भएका कारण दुर्घटना हुने जोखिम समेत उच्च भएकोले सडकमा देखिएको जोखिमलाई मध्यनजर गर्दै रुख काटिएको चितवनका प्रमुख जिल्लाधिकारी गणेश अरियालले जानकारी दिनुभएको छ। तनहुँमा सरकारी तथा सरकारी सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अध्यावधि गरिने भएको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तथा अन्य सरकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अध्यावधि गर्ने र विवरण अध्यावधि भएअनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको छ। जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरिबसेका घर परिवार मध्येको वास्तविक सुकुम्बासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय गर्ने प्रमुख जिल्लाधिकारी तिवारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वास्तविक पहिचान गरिएका सुकुम्बासीलाई तत्काल
अन्यत्र व्यवस्थापन, सुरक्षित आवास, स्वास्थ्य खानपान, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधि उपचार तथा परामर्श, महिला तथा अपाङ्ग मैत्री आवास सुरक्षा प्रबन्ध लगायतको तयारी सम्बन्धित स्थानीय तहले गर्ने निर्णय समेत।

0: भएको छ। देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आन्दोलनले सृजना गरेको दबावपछि सरकारले भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लागत संकलन गर्ने भएको छ। काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल लागत संकलन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले शुक्रबार व्हाट्सएप मार्फत वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएको हो। शुक्रबार नै काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीहरू जबरजस्ती हटाइएको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको थियो। धनुषा सुर्खेत झापामा पनि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरुद्ध प्रदर्शन गरेका थिए। यसबाहेक दाङ बुटवल पोखरा लगायत देशका विभिन्न भागमा समेत प्रदर्शन जारी रहेको छ। विजय खबरमा खबरको सिलसिला जै जारी छ, हामी सँगै रहनुहोला।
1: विजय फ्याम 101.6
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
4: ए ल ल, जाऊ जाऊ सबैजना।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: सूचना सूचना सूचना, यही मिति 2083 साल वैशाख 24 गते राति करिब 8:30 बजे चितवनको बेलचोक स्थित लङ्खु जानी पुल निर गोठमा बाँधेर राखिएको करिब 3 वर्षको निधारमा सेतो टिका भएको भैँसीको पाडी फुत्केर हराएको छ। प्रत्यक्षदर्शीहरूको भनाई तथा सीसीटीभी फुटेज अनुसार उक्त पाडी 25 गते बिहान करिब 4 बजे नारायणी नदीको पुल हुँदै गैंडाकोट तर्फ आएको देखिएको छ। उक्त पाडी फेला पारी सूचना दिनुहुने महानुभावलाई उचित पुरस्कार प्रदान गरिनेछ। फेला पार्नुहुने वा कुनै जानकारी पाउनुहुने महानुभावले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर खेमनारायण श्रेष्ठ 98450184115 अथवा विजय एफएम को आधिकारिक नम्बर 0785014 छ। सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको सिलसिला। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अघि बढाएको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताएका छन्। जेठ 5 गते बस्ने समितिको बैठकमा प्राप्त भएका उजुरी खोलिएर अध्ययन हुने समेत उनको भनाइरहेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सिजन सुरु भइसकै आइतबारदेखि सबै सामुदायिक विद्यालय 15 दिनका लागि बन्द गरिने भएका छन्। शैक्षिक अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 27 गतेदेखि पालिकाभर सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। उहाँले बर्खे विद्यासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि जानकारी दिनुभएको छ। गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आगामी जेठ 10 गतेदेखि पुनः सञ्चालनमा आउने जानकारी दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताउनु भएको छ। सिंहदरबारमा हिजो संचारकर्मीहरूसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरूले वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकाले विद्यार्थी संगठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो। विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका संघ गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताउनु भएको छ। पोखरा महानगरपालिकाले अतिक्रमित गरिएका अहिले नै प्रतिजगत्ता भवन खाली गर्न चार वैशाखमा सूचना जारी गरेको छ। त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वको जग्गा छाड्न वैशाख 8 समेत सूचना जारी गरेको थियो। 2046 साल यता पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षहरूसँग मिलेरै विभिन्न राजनीतिक संगठनले जग्गा हात पारेका थिए भने माओवादी शान्ति प्रक्रियामा आएपछि वाइसिएलले क्याम्प नै राखेको थियो। पछि माओवादी निकट मजदुर संगठनले पनि समितिकै जग्गामा भवन बनाएर पार्टी नेता तथा मजदुर संगठन पनि त्यही बसेर भवन समेत भाडामा लगाउने काम गर्दै आएका थिए। बालेन्द्र शाह नेतृत्वको सरकारले अतिक्रमित जग्गा खाली गर्न थालेपछि भने पुराना दल निकट संगठन विभिन्न संघ संस्थाले पृथ्वी चोक क्षेत्रका जग्गा र भवन खाली गर्ने सहमतिमा पुगेका छन्। पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य एकपटक सूचना जारी गरी विभिन्न विकल्पहरू दिँदा समेत थाहा साडेकाले अब भने कानुन अनुसार जग्गा खाली गर्ने निष्कर्षमा पुगेको बताउनु भएको छ। नवलपुरको गुणाकोट नौस्थित थुम्सीमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको ज्यान गएको छ। दुर्घटना परि देवचुली 10 निवासी 35 वर्षीय जमुना गिरीको थापाको मृत्यु भएको प्रहरीले बताएको छ। हिजो दिउँसो करिब 2 भएको उक्त दुर्घटनामा जमुनाका श्रीमान 40 वर्षीय राजबहादुर गिरी घाइते भएका छन्। घाइते गिरीको उपचार भइरहेको प्रहरीले बताएको छ। दुर्घटनापछि ट्रिपरलाई चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुन बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो नदी कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा गिटी बालुवा माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकोमा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन संकलन ओसार प्रसार तथा बिक्री वितरण लगायतका कार्य गैर कानुनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाएको हो। जथाभावी उत्खनन अवैध संकलन तथा अनाधिकृत ओसार प्रसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन जोखिम क्षेत्रमा स्थानीय पासी समेतको रोबरमा अनुगमन तथा अवैध उत्खनन संकलन तथा ओसार प्रसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। अब खेल खबरको पालो। बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिलमा सहभागी हुने चितवनका कबड्डी खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरिएको छ। नेपाल स्तरीय कराते संघ भरतपुर महानगर समितिका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी पूर्णबहादुर गुरुङले पुरुष तथा महिला कबड्डी खेलाडीलाई जुत्ता लगायतका खेल सामग्री सहयोग गरेका हुन्। उक्त खेल सामग्री एक कार्यक्रमका बीच चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की र गुरुङ स्वयंले खेलाडीलाई हस्तान्तरण गर्नुभएको थियो। सो क्रममा जिल्ला खेलकुदका अध्यक्ष कार्कीले प्रतियोगिता अघि यस किसिमको सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने समेत बताउनु भएको थियो। एक दिवसीय क्रिकेट खेलमा नेपालीले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालीले अमेरिकामाथि 3 जित हासिल गरेको हो। अमेरिकाले जितको लागि दिएको 263 रनको लक्ष्य नेपालीले 5 बाँकी रहँदा नै पुरा गरेको थियो। नेपालको जितमा मयान यादव नायक बनेका थिए। उनले 80 72 रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्था पुर्याएका थिए। उनको इनिङ्समा 4 र 2 समावेश भएको थियो। त्यसअघि नेपालका ओपनर तृतराज दासले 23 रन बनाउँदा कप्तान अनिल शाहले 27 रनको योगदान दिएका थिए। देव खनाल 17 रनमा आउट भए पनि सन्दीप जोराले मध्यम क्रम खेल सम्हाल्दै 36 रन जोडेका थिए। कुशल मल्लले पनि 33 रन बनाएका थिए। खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सदराफले विस्फोटक ब्याटिङ गरेका थिए। उनले 15 बलमा अभिजित 24 रन बनाउने क्रममा 1 र 2 पार गरेका थिए। दीपक दुम्रे 2 अभिजित रहँदा नेपालले 49.1 ओभरमा 7 गुमाएर लक्ष्य पूरा गरेको थियो। यिनै खबरहरूसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। सुकुम्बासीलाई सुरक्षित व्यवस्थापन गर्ने गैंडाको नगरपालिकाको प्रतिबद्धता, सुकुम्बासीलाई चिन्तित नहुन आग्रह, देवचुली नगरपालिकाले मनाए स्थापना दिवस। देवघाट धाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु, चितवन कारागारबाट फरार भारतीय कैदीबन्दी पक्राउ, चितवनमा बिहे भोज खाँदा 30 जना भन्दा बढी बिरामी। र तनहुँमा अतिक्रमित सरकारी जग्गाको विवरण खोज्दै नदी तथा खानीजन्य पदार्थको उत्खनन स्वीकृत मापदण्ड अनुसार नै गराउन सरकारको निर्देशन। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर हामीलाई सकिएको छ। प्राविधिक मित्र राजेन्द्रलाई धन्यवाद। हिमाल दीपक बिदा हुन्छु। नमस्कार।
8: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइत प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
9: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
10: ल लिनुहोस्।
9: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
10: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
9: स्वाद मात्र होइन प्रेम पस्कने।
11: स्वाद मात्र होइन प्रेम पस्कने।
12: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्त संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
14: बगैचा एडभेन्चर रिसोर्ट,
13: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
14: बगैचा एडभेन्चर रिसोर्ट।
13: हर्स राइडिंग र अक्स कार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
14: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, खर्कपुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
15: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
16: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
17: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो बौसोको थियो, बौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
18: मेरो तोला जान्दो सुनाएको पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
19: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौ।
20: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
21: लौ न सुन्तली दिदी, वन त आगोले सखापी पार्न आँट्यो, के गर्ने होला भन्या?
22: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
21: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
22: ए हो त नि है, सही कुरा गर्यो तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
21: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनि किन उठ्या?
22: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
23: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नगरपालिका नवलपुर।
24: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
25: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
24: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
25: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
24: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
25: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट एक नवलपुर।
26: ओहो दाई नमस्कार।
27: नमस्कार।
26: आराम हुनुहुन्छ?
27: आरामै छु।
26: घर त राम्रो बनाउनु भएछ?
27: अँ यसो भनौँ।
26: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
27: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
26: ए गजबको काम गर्दा रहेछन् त।
20: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845063189 र 9801168139।
28: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
22: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
28: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
29: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
30: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
31: विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैडाकोट फन पार्क, गैडाकोट नगरपालिका कार्यालय अगाडि, गैडाकोट 5। मोबाइल 9862124337।
32: अहिले बिहानको 7 बज्यो।
1: सूचना गैंडाकोट नगरपालिका आयुर्वेद शाखाद्वारा यही वैशाख 26 गते शनिबार बिहान 9:30 बजेदेखि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर नेपाल राष्ट्रिय शमशेर माध्यमिक विद्यालय गैंडाकोट 1 मा सञ्चालन हुन गइरहेकोले स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा अम्लपित्त, ग्यास्ट्रिक, कब्जियत, पेट सम्बन्धी रोगहरू, पाइल्स, बाथ सम्बन्धी रोगहरू, युरिक एसिड, पिनास, खोकी, महिला सम्बन्धी रोगहरू तथा छाला सम्बन्धी रोगहरूको परीक्षण गरिनेछ। सम्झनाको लागि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर यही वैशाख 26 गते बिहान 9:30 बजेदेखि श्री नेपाल राष्ट्रिय शमशेर माध्यमिक विद्यालय गैंडाकोट 1 परिसरमा।
0: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
2: हाई, म आज गैंडाकोट ड्रेस सपिङको।
0: किन, के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
4: आफूसँग फुर्सदै छैन? यी केटाकेटीलाई पनि के चाहिएको? एउटै छाना मुनि सबै चिज पाउने ठाउँ भए पनि त हुन्थ्यो नि। अब चिन्ता लिनु पर्दैन के बहिनी? हाम्रै गैंडाकोट साथ गैरी हरियर मन्दिर अगाडि केटाकेटीदेखि पाकासम्मका मौसमी र फेसन अनुसारका फेन्सी, रेडिमेड, थान कपडा, कस्मेटिक, गिफ्ट, खेलौना, साथै सबै स्कुल तथा कलेजका पुस्तक, ड्रेस तथा झोला, सिम कार्ड, फोटो कपी सेवा, चार्जर विशेष छुटका साथ पाउनु भएपछि समयको पनि बचत हुने, छुट पनि पाइने।
1: सम्पर्क हरिहर मार्केट गैंडाको साथ गैरी, नेपालकी ठुलो शिवलिङ्ग अगाडि, ज्ञान ज्योति पुस्तक भेराइटी पसल। प्रोप्राइटर जमुना खडेल 9845578799, प्रोप्राइटर भानु सापकोटा 9452577727।
5: बढी टिकाउ हुने
6: श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, जिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
29: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556098330 र 5988334।
7: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।

0: दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: छोरीको बिहे पनि आँटियो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैँडाकोट नगरपालिका नजिकै गैँडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै घिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैँडाकोट फन पार्क, गैँडाकोट 5 गैँडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
11: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
10: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: तेलको जर्किन बोक्दै कता हो दिदी?
1: सञ्जीवनी तेल मिल।
12: किन नि सञ्जीवनी तेल मिल नै?
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
12: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
10: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ, स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
13: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9840027445
14: 25 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप हो
15: श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-830 र 598-834

0: विजय एफएम 101.5
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो बौसोको थियो, बौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खास चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला जान्दछु नानी पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: दात, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
8: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
8: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
9: सर, एउटा प्रश्न सोधौँ है।
10: सोध न
9: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
10: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
9: हस्, धन्यवाद सर।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
13: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

नेपाल पे क्यूआर मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन् जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: नमस्कार स्वयंसेविका दिदी
6: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
6: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
6: हो त
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
6: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
8: नेपाल सरकार विज्ञापन
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
9: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
10: बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट दुई भिरकुटी चोकमा अवस्थित 2052 सालदेखि अनवरत गुणस्तरीय शिक्षामा समर्पित हुँदै राष्ट्रिय जिल्ला र नगर स्तरमा आफ्नो फरक पहिचान बनाउन सफल चिर परिचित विद्यालय बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुल विद्यार्थी र अभिभावकको पहिलो रोजाई विद्यालयका विशेषताहरू सक्षमतामा आधारित शिक्षण क्रियाकलाप गरेर सिक्ने बालमैत्री वातावरण खेलकुद डान्स म्युजिक आर्ट ड्रविङ ड्रामा जस्ता अतिरिक्त क्रियाकलाप इको क्लब बाल क्लब रेड क्रस स्काउटको व्यवस्था अनुभवी शिक्षक शिक्षिका व्यक्तिगत गाइडेन्स र रिमेडियल टिचिङको व्यवस्था विज्ञान कम्प्युटर गणित प्रयोगशाला तथा लाइब्रेरीको व्यवस्था यातायातको व्यवस्था होस्टेल र डे केयर होस्टेलको व्यवस्था मल्टिमिडिया प्रोजेक्टर सहितको कक्षा कोठा इन्टरेक्टिभ बोर्ड सहितको हल पूर्ण रूपमा योजनाबद्ध टिचिङ लर्निङ एक्टिभिटी योजना क्रिटिकल थिङ्किङ कोलाबोरेसन्स कम्युनिकेसन इन्टरनेट इन्टरपर्सनल र इन्ट्रापर्सनल क्रियाकलापमा जोड सिपिएस सिपिआरएस परियोजना कार्य फिल्ड भिजिट र विदेशी विद्यालयहरूसँग सहकार्य आजै सम्पर्क गर्नुहोस् र आफ्ना बालबालिकाको लागि लागि सिट सुरक्षित गर्नुहोस्। 0850-2286-0850-2401-0859-1197 बाल विकास इङ्ग्लिश बोर्डिङ स्कुल भिरकुटी चोक गैंडाकोट 2 9 ओलपुर।
11: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, अब तिमीहरूका दिन गए। प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
10: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वनोपभोक्ता समूह गैंडाकोट नवलपुर।
12: सिद्धार्थ चस्मा घर,
13: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
12: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
13: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015-16, मोबाइल 98473-23-613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
15: अहिले बिहानको 8 बज्यो।
16: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: बढ्दो गर्मी याम सँगै वन जंगलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

Diye peki bana ay bu.

0: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी क्याट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
1: जापान, यूके, अस्ट्रेलिया, क्यानाडा, यूएसए, न्यूजीलैंड, दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0656588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
7: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
9: हाय, म आज गैंडाकोट ड्रेस सपिङको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 9846545090 र 9855505360।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
13: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाई।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
15: तेलको जर्किन बोक्दै कता हो दिदी?
16: सञ्जीवनी तेल मिल।
15: किन नि सञ्जीवनी तेल मिल नै?
16: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
15: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
17: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
18: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

सरी नलिनु आफ्नो भई मेरो माया सम्झिखु र मेरो जिम्मेवारी निभाउन देऊ अनि पक्कै म त्यही आउँछु यो जुनीमा त साथ छुट्यो अब बाँकी जुनीमा लाउँछु अनि आउँछु तिमी लान्छु यमराजबाट तिमीलाई खोज्छु अनि अब झन् म तिमीसँग रोमियो जुलियट भई बस्छु तर यस्तो रोमियो जुलियट जुन अन्तिमसम्म साथ होस् यो पे हो जन्मिने दिन अनि एकै दिन सास निभोस् त्यसैले नबुझ्छु यो गीत केवल तिम्रो लागि टाढा भए पनि हाम्रो माया छ है अचम्म बढी तिम्रो छाया हो म अनि मेरो छाया गर्नु तिमी हात नै बाटो हुन्छ माया शरीर त जाने पर्थ्यो छोरी.

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न।
4: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: ए ल ल जाऊ जाऊ जाऊ सबैजना।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुछा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: विजय
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
11: अहिले बिहानको 9 बज्यो।
10: प्रत्येक श्रोता को मन को आवाज यही आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।

0: Güzel FM, eksen 7.6.
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रिन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला जान्दो सुनाएर पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: हार्दिक निमन्त्रणा, गैंडाकोट युवा भजन समूहद्वारा हाम्रो धर्म, संस्कृति र परम्परा, रीतिरिवाज जगेर्ना गर्ने र पुष्पान्तरण गर्ने उद्देश्यले यही वैशाख 26 गते शनिबार गैंडाकोट 9 स्थित श्री हनुमान मन्दिर परिसरमा साँझ 5 बजेदेखि 7 बजेसम्म वृहत भजन कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण धर्मानुरागी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। भजन कार्यक्रम हुने मिति यही वैशाख 26 गते शनिबार, समय 5:30-7 बजेसम्म, स्थान गैंडाकोट 9 हनुमान मन्दिर परिसर।
10: आफूसँग फुर्सदै छैन, यी केटाकेटीलाई पनि के चाहिएको? एउटै छाना मुनि सबै चिज पाउने ठाउँ भए पनि त हुन्थ्यो नि। अब चिन्ता लिनु पर्दैन के बहिनी, हाम्रै गैंडाकोट 7 गैरी हरियर मन्दिर अगाडि केटाकेटीदेखि पाकासम्मका मौसमी र फेसन अनुसारका फेन्सी, रेडिमेड, थान कपडा, कस्मेटिक, गिफ्ट, खेलौना, साथै सबै स्कुल तथा कलेजका पुस्तक, ड्रेस तथा झोला, सिम कार्ड, फोटो कपी सेवा, चार्जर विशेष छुटका साथ पाउनु भएपछि समयको पनि बचत हुने, छुट पनि पाइने। म त त्यतै हुने कि तिमी पनि जाने भए हिँड है। ए ल ल, म पनि केटाकेटीलाई लिएर गइहाल्छु।
11: सम्पर्क हरिहर मार्केट गैंडाको 7 गैरी, नेपालकी ठुलो शिवलिङ्ग अगाडि, ज्ञान ज्योति पुस्तक भेराइटी पसल, प्रोपाइटर जमुना खडेल, 98454-78779, प्रोपाइटर भानु सापकोटा, 98452-77727।
4: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू, ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय,
15: सुन्दर, शान्त, स्वच्छ एवं बालमैत्री वातावरण भएको,
14: दक्ष, अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
15: व्यवस्थित कक्षा कोठा, पुस्तकालय, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको,
14: विवाह होस्टेल तथा यातायातको सुविधा भएको,
15: सङ्गीत, नृत्य, गायन, योगा एवं मेडिटेसन प्रशिक्षण दिने।
13: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय। सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर, फोन 0785011 97 र 5026 97, मोबाइल 98550-65907 र 98454-41049।
16: पचास वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित पचास वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 830 र 598 834।

नजर ठोकिनी छ तिमी बिना हो न त अरूसँग नजर ठोकिनी छ तिमी।

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी क्याट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजील्याण्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एबोर्ड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट फोन 0778512294 मोबाइल 9809233894
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855544692 र 9855544968
5: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे गैडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व
0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट
6: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
7: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौ।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल को QR मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि त यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066190 र 9801168139।
4: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना। गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधि गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मञ्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोट वडा नम्बर 4, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।

0: FM 101.5।
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेस बिनको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट आठ कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: तेलको जर्किन बोक्दै कता हो दिदी
6: सञ्जीवनी तेल मिल
5: किन नि सञ्जीवनी तेल मिल नै
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
5: ए पक्नुहोस् पक्नुहोस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
4: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
7: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9858026445 र 9848027445
8: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो
4: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण यातायात छात्रावास सम्मेलन गृहको राम्रो व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन खुल्ला र रमणीय वातावरण भएको नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन गैडाकोट 5 नवलपुर मोबाइल 9855516633 9845186643 र 9686553025
9: विजय सामुदायिक शिक्षा सदन
10: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
11: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहालकर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
12: डेंगू रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना
13: डेंगू रोग एक प्रकारको भाइरसले हुने रोग हो यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ
12: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ
13: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ
12: डेङ्गुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ साथै लामखुट्टेले फुल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ
13: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की गाग्री ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ
12: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेङ्गु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ
13: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
14: विजय टाङ्चे।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
16: अहिले बिहानको 10 बज्यो।

0: विजय एफएम 101.5 नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दो छैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ।
11: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै घिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
15: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
13: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
3: गराउला नि काकु, के को हतार छ र?
2: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
3: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउनु।
5: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बाबु नानीलाई नयाँ विद्यालयमा भर्ना गराउ भनेको। हाम्रो क्षेत्रमा कुनै राम्रो विद्यालय छ?
3: किन नहोस् सर, यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य गैंडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 का लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला भइसकेको छ।
2: ए हो र, के कस्ता विशेषता छन् र त्यहाँ?
3: यहाँ खेल तथा क्रियाकलापमा आधारित शिक्षण सिकाइ मार्फत बाल बालिकाको सर्वाङ्गिक विकास गराइन्छ। त्यसै गरी विश्व नागरिक तयार गर्ने उद्देश्यले विभिन्न सृजनात्मक र जीवन उपयोगी क्रियाकलापहरू सञ्चालन गरिन्छ।
2: हेर्नुहोस् न, हामी दुवैजना साँझसम्म अफिसकै काममा व्यस्त हुन्छौँ, बाबु नानीहरू घरमा मोबाइलमा व्यस्त हुन्छन्।
3: त्यसैले त त्यहाँ यसै वर्षदेखि बेलुकी 6 बजेसम्म विभिन्न खेल तथा सृजनात्मक क्रियाकलापका कक्षाहरू सञ्चालन हुँदैछन्। यसले बाल बालिकालाई सुरक्षित, सक्रिय र सृजनशील वातावरण दिन्छ।
1: यस क्षेत्रकै एकमात्र क वर्गको विद्यालय।

0: हिराकोट इंग्लिश स्कूल शैक्षिक सत्र 2083 को लागि सोधपुछ तथा प्री बुकिंग खुल्ला गरिएको छ।
1: सोधपुछ तथा विद्यालय अवलोकन का लागि सम्पर्क 98550 53631 98605 26180।
2: गैडाकोट इंग्लिश स्कूल दिगो भविष्य को लागि शिक्षा।

0: विकल्प क्यूआरमा आबद्ध हुन आजै आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
1: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
4: सर्जरी सम्बन्धी सेवा,
1: हाड जोनी सम्बन्धी सेवा,
4: स्त्री तथा प्रसूति रोग सेवा,
1: बाल रोग सेवा,
4: न्यूरो सर्जरी सेवा,
1: न्यूरो साइकेट्रिक सेवा,
4: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-555514 र 525517।
5: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
8: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
8: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580-26445 र 9480-27445।
10: फर्ना खुल्यो। नयाँ वर्ष 2083 को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै पुरानो तथा उच्च शैक्षिक गुणस्तर भएको नमुना विद्यालय जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि बाल विकास कक्षादेखि कक्षा 9 सम्म सीमित सिटमा फर्ना खुलेको विवरण जानकारी गराउँदछौ। बुद्धिसागर पण्डित, प्रधानाध्यापक, जनक नमुना माध्यमिक विद्यालय, गैडाकोट 5, नवलपुर।

0: DJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204637।
1: अहिले बिहानको 11 बज्यो।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तँलाई जान्दछ पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: जन्म, मृत्यु, बसाई चढाई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय FM 101.4 सामुदायिक रेडियो।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: देवनी भइहाल्यो, तिमीसँग फेरि बिहे गर्न चाहन्छु।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: आफूसँग फुर्सदै छैन, यी केटाकेटीलाई पनि के चाहिएको? एउटै छाना मुनि सबै चिज पाउने ठाउँ भए पनि त हुन्थ्यो नि। अब चिन्ता लिनु पर्दैन के बहिनी, हाम्रै गैंडाकोट साथ गैरी हरियर मन्दिर अगाडि केटाकेटीदेखि पाकासम्मका मौसमी र फेसन अनुसारका फेन्सी, रेडिमेड, थान कपडा, कस्मेटिक, गिफ्ट, खेलौना, साथै सबै स्कुल तथा कलेजका पुस्तक, ड्रेस तथा झोला, सिम कार्ड, फोटो कपी सेवा, चार्जर विशेष छुटका साथ पाउनु भएपछि समयको पनि बचत हुने, छुट पनि पाइने।
3: सम्पर्क हरिहर मार्केट गैंडाको साथ गैरी, नेपालकी ठुलो शिवलिङ्ग अगाडि, ज्ञान ज्योति पुस्तक भेराइटी पसल, प्रोभाइडर जमुना खडेल 9845478799, प्रोभाइडर भानु सापकोटा 9542577727।
4: सर एउटा प्रश्न सोधौँ है?
5: सोधना
4: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
5: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरू मध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
4: हस् धन्यवाद सर।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 0785012226, वेबसाइट www.maulakalika.org.np।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। हजुरहरूको बाबु नानीहरूको उज्जवल भविष्यका लागि किड्स होम एकाडेमी इङ्ग्लिस स्कुल गैंडाकोट क्षेत्रकै उत्कृष्ट रिजल्ट ल्याउन सफल यस किड्स होम एकाडेमी गैंडाकोट 10 नवलपुरमा यही वैशाख 7 कक्षा मन्टेश्वरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। सीमित सिटमा भर्ना खुलेको हुँदा समयमा नै भर्ना गरी आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। हाम्रा विशेषताहरू 2081 सालमा एसई परीक्षामा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय। डीएवी परीक्षा 2082मा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय। 2082 सालको नगर स्तरीय परीक्षा कक्षा 5मा 2 जनाको 4 GPA सहित उत्कृष्ट नतिजालाई 100% पास गराउन सफल एकमात्र विद्यालय। ब्रिटिस काउन्सिलद्वारा आईएससी प्राप्त विद्यालय 2075 सालदेखि गैंडाकोट नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय। आधुनिक प्रविधि मैत्री विधिको प्रयोग, बाल मैत्री वातावरण, सफा शान्त तथा सुन्दर वातावरण, विद्यार्थीका लागि यातायातको व्यवस्था र डे होस्टलको व्यवस्था भएको। प्रधानाध्यापक वासुदेव गैरे तथा किड्स होम एकेडेमी गैंडाकोट 10 नवलपुर, सम्पर्क मोबाइल नम्बर 9857087143 र 9742770384।
13: तेलको जर्किन बोक्दै कता हो दिदी?
14: सञ्जीवनी तेल मिल।
13: किन नि सञ्जीवनी तेल मिल नै?
14: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
13: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9580 26445 र 9480 27445।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइत प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।
2: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा।
3: 2000 मै जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE CAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809333894।
4: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
5: हाई, म आज गयाको ड्रेस सपिङको।
4: किन, के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट आठ कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 9846545090 र 9855503060।
7: कक्षा नर्सरीदेखि कक्षा 9 सम्म फर्ना खुल्यो। यस क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक गन्तव्य कालिका नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि नयाँ फर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि आज स्थान सुरक्षित गर्नुहोस्। फर्ना कार्यक्रम आवेदन फारम वितरण यही वैशाख 7 गतेदेखि। कक्षा नर्सरीदेखि कक्षा 9 सम्म हाम्रा विशेष नमुना विद्यालयको रूपमा मान्यता प्राप्त उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी दक्ष र प्रविधि मैत्री शिक्षकहरूद्वारा अध्यापन, बाल मैत्री वातावरण र आधुनिक शिक्षण पद्धति, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था, अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड, कक्षा 8 सम्म निःशुल्क शिक्षा। नोट, सिटहरू सीमित भएकाले ढिला नगरी कार्यालयमा सम्पर्क राखी आफ्नो नाम दर्ता गराउनुहोला। पहिले आउनेलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि कालिका नमुना माध्यमिक विद्यालय गैराकोट 8 नवलपुर, फोन नम्बर 0785011818, 9855552325। कालिका नमुना माध्यमिक विद्यालय, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
8: जय माता मौला काली।
9: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
9: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: हेडाकुट नगरपालिका र विजय एफएम द्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदाय बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: XFM 101.5
1: 2.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। अर्थमन्त्री वाग्लेको आग्रह सम्बन्धी खबरबाट अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ। शुक्रबार अबे र काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रका व्यवसायहरूलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको बताउनु भएको हो। अर्थमन्त्री वाग्लेले सरकारको $100 बिलियनको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको बताउनुभयो। उहाँले सरकारका 5 प्राथमिकताहरूबारे पनि प्रश्न पार्नुभएको छ। उहाँले सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो मुलुकमा आन्तरिक र बाह्य कनेक्टिभिटी, चौथो प्राथमिकता सामाजिक लगानी र 5 पर्यटन, संस्कृति र इतिहास मार्फत सौम्य शक्ति विस्तार रहेको बताउनुभयो। अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उहाँले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। संघीय संसद अन्तर्गत संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ। समितिले शनिबार प्रकाशित गरेको सूचनामा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने व्यक्तिहरूलाई स्पष्ट आधार र सबूत प्रमाण सहित 10 दिनभित्र उजुरी दिन आग्रह गरिएको छ। उजुरी शिष्ट र मर्यादित भाषामा पेश गर्नुपर्ने उल्लेख गर्दै समितिले संसदीय सुनवाई समिति, संघीय संसद सचिवालय, सिंहदरबार स्थित सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सकिने जनाएको छ। सूचना दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर खुलाउनु पर्ने व्यवस्था गरिएको छ। यद्यपि उजुरीकर्ताले चाहेमा आफ्नो नाम गोप्य राख्न सक्ने समेत समितिले जनाएको छ। नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको नेतृत्व र संचालक समितिमा नयाँ नियुक्ति प्रक्रिया शुरू गरेको हो। मन्त्रालयका अनुसार प्राधिकरणको 1 अध्यक्ष र 4 सदस्य पदका लागि उम्मेद्वार छनौट गरिनेछ। यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकले आगामी जेठ 5 भित्रमा आवेदन दिइसक्नुपर्नेछ। यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नेतृत्व चयनको प्रक्रिया पनि शुरू भएको छ। प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरेको छ। नेपाली कंग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संवाद नै एकमात्रै अचूक औषधि भएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा बोल्दै नेता विश्वकर्माले पार्टीको वर्तमान अवस्थालाई मानवीय स्वास्थ्यसँग तुलना गर्दै उतार चढ़ाव आए पनि संवादका माध्यमबाट उपचार सम्भव रहेको उल्लेख गर्नुभएको छ। विगतको निर्वाचन परिणाम र पार्टीमा देखिएको औपचारिक मतभेदलाई चोटको रूपमा व्याख्या गर्दै उहाँले अब सबै नेताहरू होशमा आएर एकताको बाटोमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। पार्टीको संस्थापन र इतर पक्ष बीचको दूरीबारे चर्चा गर्दै उहाँले पार्टीका सभापति गगन कुमार थापा पक्षले वार्ताका लागि गरेको आह्वानलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता माधव सापकोटाले 2/3 बहुमतको दम्बमा मनमौजी निर्णय नगर्न सरकारलाई चेतावनी दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा बोल्दै नेता सापकोटाले सरकारका पछिल्ला कदमहरूको कड़ा आलोचना गर्नुभयो। संवैधानिक परिषदले सर्वोच्च अदालतमा स्थापित मान्यता र नजिरहरू भत्काएर प्रधान न्यायाधीश सिफारिश गरेको आरोप समेत उहाँले लगाउनुभयो। उहाँले सरकारको 2/3 दम्बले सरकारलाई नै घाटा पुर्याउने दावी गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योरसर गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एनुअल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नया वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेस को खरीदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भएपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले राज्य र समाजका वरिष्ठ नागरिकहरूको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। ज्येष्ठ नागरिकहरूले गरेका काम कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सहरी गराई उत्पादनसँग जोड्ने र राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्छ, राष्ट्रपति पौडेलले भन्नुभयो। नेपाली कंग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्दैछ। आज र भोलि चल्ने भेलाको पार्टी सभापति गगन कुमार थापाले उद्घाटन गर्नुहुनेछ। थापा यति बेला धनगढ़ी पुगिसक्नु भएको छ। कार्यक्रमका लागि सभापति थापा आज बिहान धनगढ़ी पुग्नु भएको हो। उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरूराज घिमिरे भने यसअघि नै धनगढ़ी पुगिसक्नु भएको छ। कञ्चनपुरमा झण्डै 60,000 भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको देखिएको छ। भूमि समस्या समाधान आयोगको तथ्याङ्कले कञ्चनपुरका 9 पालिकामा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 58,635 जना प्रमाणीकरण गरेको देखिएको छ। सरकारले विघटन गरेको आयोगका जिल्ला अध्यक्ष नेत्रप्रसाद पन्तले 74,604 जना निवेदन मध्ये 58,635 जना प्रमाणीकरण भएको जानकारी दिनुभयो। प्रमाणीकरण भएका मध्ये 2,729 भूमिहीन दलित, 2,400 भूमिहीन सुकुम्बासी र 53,506 जना अव्यवस्थित बसोबासी रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ्स गुड
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य कारवाही गर्ने तयारीमा नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै बारम्बार कडा चेतावनी दिइरहेका छन् अमेरिकी अधिकारीका अनुसार क्युबा सरकारसँग प्रारम्भिक चरणको कूटनीतिक छलफल जारी छ तर तत्काल सैन्य विकल्प सक्रिय रूपमा अघि बढाइएको छैन यता रूसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ रूसी उपपरराष्ट्र मन्त्री अलेक्जेन्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् अन्तमा खेल खबर नेपालको राष्ट्रिय ए क्रिकेट टिमले अहिले स्कटल्याण्डसँग आफ्नो दोस्रो अभ्यास खेल खेलिरहेको छ माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ स्कटल्याण्डले अहिले 231 रन बनाएर खेलिरहँदा नेपालले 6 विकेट प्राप्त गरेको छ पहिले टस जितेर नेपालले बलिङ गरिरहेको छ ताजा अवस्थामा 42.5 ओभरको खेल सकिँदा स्कटल्याण्डले 231 रन जोडेर खेलिरहेको छ मे 12-देखि 22 किर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने विश्व क्रिकेट लिग दुईको तयारीका लागि क्यानले नेपाल ए टिमलाई स्कटल्याण्ड अमेरिकासँग खेल खेलाइरहेको छ नेपाल एले अर्को खेल मे 11 अमेरिकासँग खेल्ने तालिका रहेको छ र 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ मकवानपुरको बागमती गाउँपालिकाको शहीद स्मृति रङ्गशालामा दिउँसो 3 बजे फाइनलमा चितलाङ एफसी र बागमती युवा क्लब सर्लाही बीच प्रतिस्पर्धा हुनेछ चितलाङ एफसीले पहिलो खेलमा एफएफलाई क्वार्टर फाइनलमा मसिन र एफसीलाई र सेमी फाइनलमा नवजनजागृति क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो यस्तै बागमतीले भने पहिलो खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई क्वार्टर फाइनलमा चर्च बोइज युनाइटेड र सेमी फाइनलमा फ्रेन्ड्स क्लबलाई क्राइबेक्रोमा हराउँदै उपाधिको भिडन्त पक्का गरेको हो जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न अर्थमन्त्री स्वरी मुवागलेको आग्रह संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन आह्वान पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संवादको विकल्प नरहेको कंग्रेस नेता विश्वकर्माको भनाई दुई तिहाईको दम्बले सरकारलाई महँगो पार्ने नेकपा नेता सापकोटाको चेतावनी दूरसञ्चार प्राधिकरण र सहकारी नियमन प्राधिकरणद्वारा रिक्त पदका लागि दरखास्त आह्वान पुरानो पुस्ताबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड कञ्चनपुरमा 60,000 सुकुम्बासीको बसोबास क्युबामाथि तत्काल कुनै पनि सैन्य कारवाही गर्ने तयारी नरहेको अमेरिकी अधिकारीको भनाई इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने रुसको प्रतिक्रिया र नेपाल ए क्रिकेट टिम र स्कटल्याण्ड बीच दोस्रो अभ्यास खेल जारी नेपाल अहिले बलिङ गर्दै 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल आज काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै

0: प्रत्येक श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दिपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने छिटछिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी है, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दछैन पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015104, मोबाइल 98612024437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2। अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाई।
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

मलाउने सुनको चुरा नाति नबोला कि यसरी तिरिङ फैलिएपछि घरबारै होला कि

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554692 र 98554968।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
4: भीम बहादुर कुमार, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
5: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचर

0: बाल बालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: हार्दिक निमन्त्रणा गैंडाकोट युवा भजन समूहद्वारा हाम्रो धर्म संस्कृति र परम्परा रीतिरिवाज जगेर्ना गर्ने र पुष्पान्तरण गर्ने उद्देश्यले यही वैशाख 26 गते शनिबार गैंडाकोट 9 स्थित श्री हनुमान मन्दिर परिसरमा साँझ 5 बजेदेखि 7 बजेसम्म वृहत भजन कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण धर्मानुरागी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। भजन कार्यक्रम हुने मिति यही वैशाख 26 गते शनिबार, समय 5 बजेदेखि 7 बजेसम्म, स्थान गैंडाकोट 9 हनुमान मन्दिर परिसर।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासै अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: घरै उज्यालो
8: दाई, त्यो दाई होइन, दाई त बोल्नु नै हुन्न त।
9: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
8: होइन, कसरी यस्तो भयो भाउजू?
9: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
8: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिन भाउजू।
9: भन्न नै लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
10: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
12: जय माता मौला काली।
13: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: आफूसँग फुर्सदै छैन, यी केटाकेटीलाई पनि के चाहिएको, एउटै छाना मुनि सबै चिज पाउने ठाउँ भए पनि त हुन्थ्यो नि।
4: अब चिन्ता लिनु पर्दैन के बहिनी, हाम्रै गैडाकोट साथ गैरी हरियर मन्दिर अगाडि केटाकेटीदेखि पाकासम्मका मौसमी र फेसन अनुसारका फेन्सी, रेडिमेड, थान कपडा, कस्मेटिक, गिफ्ट, खेलौना साथै सबै स्कुल तथा कलेजका पुस्तक, ड्रेस तथा झोला, सिम कार्ड, फोटो कपी सेवा, चार्जर विशेष छुटका साथ पाउने भएपछि समयको पनि बचत हुने, छुट पनि पाइने। त्यतै हिँडे कि तिमी पनि जाने भए हिँड है। ए ल ल, म पनि केटाकेटीलाई लिएर गइहाल्छु।
0: सम्पर्क हरिहर मार्केट गैंडाको साथ गैरी, नेपालकै ठुलो शिवलिङ्ग अगाडि, ज्ञान ज्योति पुस्तक भेराइटी पसल, प्रोपाइटर जमुना खडेल 98454-78799, प्रोपाइटर भानु सापकोटा 98452-77727।
5: तेलको जर्किन बोक्दै कता हो दिदी?
6: सञ्जीवनी तेल मिल।
5: किन नि सञ्जीवनी तेल मिल नै?
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
5: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोपाइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो कौशोको थियो, कौशोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला जान्दो सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाथ छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै घिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98612-20437।
10: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।
12: You're listening to BJ FM 101.6 with me, Juala. I'm gonna rock, we're gonna say that. I'm gonna need your radio, BJ FM. It's a technical study, if you put my sati. Now let's do right here, Red Masati. 101.6, wanna run the match, of the mati.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
4: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पशुको थियो, पशुकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने।

0: आस्पिरिन नहुने, चिरचिर पसिना आउने, वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
1: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्छ। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 934।
3: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।

ਹੁਣ ਮੇਰੀ ਗੱਲ ਦੀ ਗੁੜੀ ਪਟੋਲਾ ਬੋਤਲ ਛੱਡ ਭਰ ਬਾਟੀ ਪੀਲਾ।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
3: 2000 मै जापानीज भाषा कहाँ
2: हजुर एम्स एयरबोर्ड एजुकेशनमा अब 2000 मै जापानीज भाषा
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी क्याट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एयरबोर्ड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809233894 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधि को रिसोर्ट
3: बगैचा एडवेंचर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
3: बगैचा एडवेंचर रिसोर्ट
2: हर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082396
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
5: छ नि जाऊ न त स्विमिङ गर्न
4: स्विमिङ गर्दै खाजा पनि खान पाइने
5: के मजा
4: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
5: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
6: ए ल ल जाऊ जाऊ सबैजना
3: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9869122437
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
8: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
5: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर टिपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दो सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपरासी बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: जय हनुमान ज्ञान गुण सागर।
5: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
5: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ?
7: यसो भनौँ।
6: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
8: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-63-189 र 98071-68-139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नि सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
9: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, नयाँ चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

नमस्कार, बहुमौसमी गुरुङ तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554692 र 98554968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला जान्दछन् पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509034।
10: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
11: हाई, म आज गयाको ड्रेस सपिङको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
1: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550530।
13: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैडाकोट 1 नवलपुर।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
17: सक्षम फर्निचर गैराकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
18: अहिले दिउँसोको 3 बज्यो।
19: गाउँ बस्ती सहरमा फुल झैँ मगमग।

खबर सहयात्री समीक्षा महतेको नमस्कार। सरकारले संविधानवाद र विधिको शासनमाथि प्रहार गरेको कानूनविदहरूको दावी, शक्ति पृथकीकरणको सिद्धान्त विथोल्न खोजेको आरोप, आम जनताको अपेक्षालाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको उद्घोष, युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह, त्यहाँ रहेकालाई तत्काल स्वदेश फर्कन निर्देशन, सुरक्षित र मर्यादित आप्रवासनप्रति नेपालको प्रतिबद्धता, संयुक्त राष्ट्रसंघमा श्रमिक सुरक्षाको मुद्दामा बहस, तीन दिनका लागि रोकियो रूस युक्रेन छोटी भन्सार बन्दको विरोधमा आज पनि प्रदर्शन, हुलाकी मार्ग अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रको आवागमन र व्यापारिक गतिविधि प्रभावित, तनहु जलविद्युत आयोजनाको प्रसारण लाइनका लागि रूख कटान अनुमति, चितवन खण्डका 1000 बढी रूख हटाइने, तीन दिनका लागि रोकियो रूस युक्रेन युद्ध, लडाईँका सबै गतिविधि बन्द गरेर कैदी साटासाट हुने, कंगोको युद्धग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो, तीन दिनमा 34 जनाको मृत्यु, हजारौं विस्थापित, र अभ्यास खेलमा स्कटल्याण्ड र नेपाल बीचको खेल जारी, जितका लागि नेपाललाई 303 रनको चुनौती।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता पाए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा TCL का विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर वन TCL, इन्स्पायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। सरकारका गतिविधि संविधानवाद र विधिको शासन विरूद्ध भएको टिप्पणी सम्बन्धी खबरबाट। संवैधानिक कानूनका जानकार तथा वरिष्ठ अधिवक्ताहरूले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र र विधिको शासनलाई जोखिममा पारेको बताएका छन्। कानून व्यवसायीहरूको कार्यक्रममा बोल्दै उनीहरूले सरकारले अध्यादेश मार्फत शासन चलाउन खोजेको र न्यायपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको टिप्पणी गरेका हुन्। वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकारको कार्यशैलीलाई राणाकालीन फसनीसँग तुलना गर्नुभयो। ऐन अन्तर्गत नियुक्त भएका व्यक्तिहरूलाई एकमुष्ट हटाउने कार्यले समाजमा त्रास फैलाएको उहाँको भनाइ छ। यस्तै वरिष्ठ अधिवक्ता राघेश्याम अधिकारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेशले संविधानवादको उपहास गरेको बताउनु भएको छ। छ सदस्यीय निकायमा तीनजनाले मात्र निर्णय गर्ने प्रक्रियाले विधिको शासनलाई कमजोर बनाउने उहाँले उल्लेख गर्नुभएको छ। वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायिका नियुक्तिमा स्वेच्छाचारी हावी भएको आरोप लगाउनु भएको छ भने नेपाल बार एसोसिएशनका अध्यक्ष विजय प्रसाद मिश्रले सरकारले पिक एण्ड चुजको नीति अपनाएर संविधानको मर्म विपरीत काम गरिरहेको बताउनु भएको छ। वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र नागरिक अभियन्ता कनकमणी दीक्षितले लोकतन्त्र संकटमा परेको भन्दै यसको रक्षाका लागि कानून व्यवसाय नागरिक समाज र प्रेस जगत एकजुट हुनु परेमा जोड़ दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र र आम जनताको अपेक्षालाई समेट्ने गरी ल्याइने बताउनु भएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बजेट समावेशी र न्यायपूर्ण हुने दावी गर्नुभयो। अर्थमन्त्री वाग्ले बजेट निर्माणको काम तीव्र रूपमा भइरहेको जानकारी दिँदै वैशाख अन्तिमसम्ममा बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गरिने बताउनु भएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले पूर्ण बजेट ल्याउने तयारी गरिरहेको छ। रूस र युक्रेन बीच बढ्दो तनावका कारण नेपाली दूतावासले नेपाली नागरिकहरूलाई युक्रेन भ्रमण नगर्न विशेष आग्रह गरेको छ। युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बर्लिन स्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत अर्को सूचना नआएसम्मका लागि कुनै पनि प्रयोजनले युक्रेन भ्रमणको योजना भएका नेपालीहरूलाई आफ्नो भ्रमण स्थगित गर्न आग्रह गरेको हो। साथै हाल युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई समेत आफ्नो सुरक्षाको ख्याल गर्दै यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्कन सूचित गरिएको छ। युक्रेनमा रहेका वा समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहयोगका लागि बर्लिन स्थित नेपाली दूतावासको सम्पर्कमा रहन भनिएको छ। आपतकालीन अवस्थामा दूतावासका प्रथम सचिव रञ्जन यादवलाई सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित व्यवस्थित र नियमित आप्रवासन प्रवर्धनप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आज आयोजित जना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्र भएको स्मरण गराउँदै उहाँले नेपाल आफ्ना नागरिकको सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ रहेको बताउनु भएको छ। सो अवसरमा उहाँले करिब 40 लाख नेपाली आप्रवासी श्रमिकहरूले विदेशी मुलुकको अर्थतन्त्र र नेपालको राष्ट्रिय विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। आप्रवासी नेपालीहरूले पठाउने रेमिट्यान्स उनीहरूले आर्जन गरेको सिप र ज्ञान हस्तान्तरण मार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो मदत पुगेको उहाँको भनाइ छ। यद्यपि अनियमित आप्रवासन मानव बेचबिखन र श्रम शोषण जस्ता गम्भीर चुनौतीहरू अझै कायम रहेकामा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। यी साझा समस्याहरूको समाधानका लागि कुनै एक देशको प्रयास मात्र पर्याप्त नहुने भन्ने उहाँले अन्तर्राष्ट्रिय सहकार्य र साझा जिम्मेवारीमा विशेष जोड़ दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ। नयाँ

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई, नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णय विरुद्ध स्थानीय वासी, व्यापारी र राजनैतिक दलहरू आन्दोलनमा उत्रिएका छन्। सरकारले गत वैशाखी 21 गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार कार्यालय हटाउने निर्णय गरेपछि सो क्षेत्रमा विरोध चर्किएको हो। आन्दोलनको तेस्रो दिन आज प्रदर्शनकारीहरूले बरियारपट्टी बजार परिक्रमा गरी हुलाकी राजमार्गमा र्याली र कोर सभा गरेका छन्। प्रदर्शनका कारण हुलाकी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुहरूले शास्ति खेप्नु परेको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइसकेका छन्। घोषित कार्यक्रम अनुसार उनीहरूले भोलि वैशाख 27 गते बजार बन्द र मसाल जुलुस र 28 गते अनिश्चितकालीन आम हडताल गर्ने तयारी गरेका छन्। भन्सार कार्यालय बन्द हुँदा स्थानीय आर्थिक गतिविधि र राजस्व संकलनमा ठूलो धक्का लाग्ने भन्दै बरियारपट्टीका बासिन्दाले तत्काल निर्णय सच्याउन सरकारसँग माग गरेका छन्। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 र सम्बन्धित मापदण्ड अनुसार योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो। आवेदकहरूले दरखास्तको साथमा वित्तीय सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्या, चुनौती र अवसरहरू समेटिएको आफ्नो स्पष्ट कार्य योजना समेत पेश गर्नुपर्नेछ। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले आगामी 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित प्राधिकरणको कार्यालयमा आवेदन दिन सक्नेछन्। तनहुँ जल विद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रूखहरू काट्न अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेसँगै निर्माण कार्यले थप गति लिने भएको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भरतपुर महानगरपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा पर्ने 1263 वटा रूख काटिनेछ। यसका लागि आयोजना र वन डिभिजन वन कार्यालय बीच औपचारिक रूपमा सम्झौता भइसकेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्षको अवसरमा बिसिएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन बिसिएल, इन्सपायर ग्रेटनेस।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एनुअल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट किट र बम्परमा माइडिया 519 मिटर रेफ्रिजरेटर मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। लामो समयदेखि जारी रुस र युक्रेन युद्धमा 3 दिनका लागि युद्ध विरामको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आज मे 9 देखि 11 सम्मका लागि दुई देशबीच युद्ध विराम भएको जानकारी दिएका हुन्। तत्कालीन सोभियत संघले नाजी जर्मनीमाथि विजय प्राप्त गरेको सम्झनामा मनाइने विजय दिवसको अवसर पारेर यो सहमति भएको हो। ट्रम्पका अनुसार यो अवधिमा लडाईका सबै गतिविधि रोकिनेछन् भने दुवै देशका 1,000 भन्दा बढी युद्ध कैदीहरू साटासाट गरिनेछ। आफ्नो अनुरोधलाई स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की प्रति आभार व्यक्त गरेका छन्। यता अफ्रिकी मुलुक कंगोको द्वन्दग्रस्त क्षेत्रमा नागरिक सुरक्षा चरम अवस्थामा पुगेको छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला 3 दिनमा मात्रै इटोरी र उत्तर किभु प्रान्तमा सशस्त्र समूहको आक्रमणबाट 34 जना सर्वसाधारणको ज्यान गएको छ। धेरैजसो नागरिकहरू खेतमा काम गरिरहेका बेला आक्रमणमा परेका थिए भने कतिपय व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन्। हिंसाको मारमा विशेष गरी सुनखानीका लागि परिचित माम्बासा क्षेत्र परेको छ, जहाँ मार्च महिना यता 130 जनाको हत्या हुनका साथै 500 भन्दा बढी नागरिकको अपहरण गरिएको छ। सुरक्षा त्रासका कारण वेनी र लुबेरो क्षेत्रमा मात्रै 3,10,000 भन्दा बढी नागरिकले घर छाडेका छन्। अब अन्त्यमा एउटा खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टूको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा स्कटल्याण्डले नेपाल ए टोलीलाई 303 रनको विशाल लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा आज टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 302 रनको योगफल तयार पारेको हो। नेपाल ए अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। ताजा अवस्थामा नेपालले 27 ओभरको खेल सकेदा 3 विकेटको क्षतिमा 167 रन बनाएर खेलिरहेको छ। उत्कृष्ट लयमा रहेको नेपाल ए टोलीले यसअघिका 2 अभ्यास खेलमा स्कटल्याण्ड र अमेरिका जस्ता बलिया टोलीलाई पराजित गरिसकेको छ। अर्को सातादेखि शुरू हुने लिग टू श्रृङ्खला अघि भइरहेको यो अभ्यास खेलले नेपाली सिनियर टोलीको तयारीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारले संविधानवाद र विधिको शासनमाथि प्रहार गरेको कानूनविदहरूको दावी। शक्ति पृथकीकरणको सिद्धान्त बिथोल्न खोजेको आरोप। आम जनताको अपेक्षालाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको उद्घोष। युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह। त्यहाँ रहेकालाई तत्काल स्वदेश फर्कन निर्देशन। सुरक्षित र मर्यादित आप्रवासनप्रति नेपालको प्रतिबद्धता। संयुक्त राष्ट्रसंघमा श्रमिक सुरक्षाको मुद्दामा बहस। छोटी भन्सार बन्दको विरोधमा आज पनि प्रदर्शन। हुलाकी मार्ग अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रको आवागमन र व्यापारिक गतिविधि प्रभावित। तनहु जल विद्युत आयोजनाको प्रसारण लाइनका लागि रूख कटान अनुमति। चितवन खण्डका 1,000 बढी रूख हटाइने। 3 दिनका लागि रोकियो रूस युक्रेन युद्ध। लडाईँका सबै गतिविधि बन्द गर्ने र कैदी साटासाट हुने। कंगोको द्वन्दग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो। 3 दिनमा 34 जनाको मृत्यु। हजारौं विस्थापित। र अभ्यास खेलमा स्कटल्याण्ड र नेपाल बीचको खेल जारी। जितका लागि नेपाललाई 303 रनको चुनौती। हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधि को रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पासनी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट खर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो कौशको थियो कौशकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्दछैन पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6-7 गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुलपाथ छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै घिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 4 मोबाइल 9862124437
9: ए बुझेल दाइ यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

नेपाल पे क्यूआर मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।

आफूसँग फुर्सदै छैन, यी केटाकेटीलाई पनि के चाहिएको? एउटै छाना मुनि सबै चिज पाउने ठाउँ भए पनि त हुन्थ्यो नि। अब चिन्ता लिनु पर्दैन के बहिनी, हाम्रै गैडाकोट साथ गैरी हरियर मन्दिर अगाडि केटाकेटीदेखि पाकासम्मका मौसमी र फेसन अनुसारका फेन्सी रेडिमेड थान कपडा, कस्मेटिक, गिफ्ट, खेलौना, साथै सबै स्कुल तथा कलेजका पुस्तक, ड्रेस तथा झोला, सिम कार्ड, फोटो कपी सेवा, चार्जर विशेष छुटका साथ पाउने भएपछि समयको पनि बचत हुने, छुट पनि पाइने। म त त्यतै हिँडेकी, तिमी पनि जाने भए।

0: ले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
2: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछु।
3: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
0: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नजर ठोकिने छ तिमी बिना हो न त अरूसँग नजर ठोकिने छ तिमी बिना क्यों मुटुको धड्कन पनि रोक

0: विजय FM 101.5 बाल बालिकाले आफू भन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौं। बाल बालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो कौशको थियो, कौशकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला जान्दो सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गयाको ड्रेस अपिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
9: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550-5360।
10: 5 वर्ष भन्दा बढी टिकाउ हुने एचडिपी
11: प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, जिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-830 र 598-834।
13: विजय टाइम।
9: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

रोगीलाई भिजेको फोटो पठाम हाँसेर खिचेको रोगीलाई भिजेको फोटो पठाम हाँसेर खिचेको बिजुली तारा छोरीको

0: तिम्रै तिरले यति मनर हुन्छ सिटिउला सिकम कि झैँ हुन्छ तिम्रै तिरले यति मनर हुन्छ
1: तिमी छैन

की आई थे गुप्त पाठ।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिका को पढ़ाई लेखाई को समय में अभिभावक ने साथ दिदा उनीहरुको सिकाई प्रभावकारी हुन्छ। बाल बालिका को हित का लागि विजय FM 101.6 द्वारा जारी संदेश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, त्यसलाई 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो बौसोको थियो, बौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी है, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्छ। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9534।

0: नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वॉलेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय FM 101.6 सामुदायिक रेडियो
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0564493073 र 4947141, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
6: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
7: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
6: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
8: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 परासी, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: दात, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
8: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
8: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
9: हेलो, हाई ओ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गयाको ड्रेस भनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45-0090 र 98550-5360।
12: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
16: सर्जरी सम्बन्धी सेवा, हार्ट जोडी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सेवा, बाल रोग सेवा, न्युरो सर्जरी सेवा, न्युरो साइकेट्रिक सेवा, नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ECG, EEG, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क MPI नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
17: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
18: विजय सञ्चय। विवाह पार्टी सेमिनार वा आरामदाय बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337।
19: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
3: 2000 मै जापानिज भाषा कहाँ
2: हजुर एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी क्याट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजील्याण्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एबोर्ड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538094 शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट फोन 0785012094 मोबाइल 9809233894

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, त्यही 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो बौसोको थियो, बौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दछैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्छ। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
5: सूचना सूचना सूचना, यही मिति 2083 साल वैशाख 24 गते राति करिब 8:30 बजे चितवनको बेलचोक स्थित लङ्खु जानी पुल निर गोठमा बाँधेर राखिएको करिब 3 वर्षको निधारमा सेतो टिका भएको भैँसीको पाडी फुत्केर हराएको छ। प्रत्यक्षदर्शीहरूको भनाई तथा सीसीटीभी फुटेज अनुसार उक्त पाडी 25 गते बिहान करिब 4 बजे नारायणी नदीको पुल हुँदै गैडाकोट तर्फ आएको देखिएको छ। उक्त पाडी फेला पारी सूचना दिनुहुने महानुभावलाई उचित पुरस्कार प्रदान गरिनेछ। फेला पार्नुहुने वा कुनै जानकारी पाउनुहुने महानुभावले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर खेमनारायण श्रेष्ठ 98450184115 अथवा विजय एफएम को आधिकारिक नम्बर 078-5410 छ। सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायौ?
7: गराउला नि काकु, के को हतार छ र?
6: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
7: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
8: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउ।
9: गैडाकोट नगरपालिका, नवल परासी बर्दघाट, सुस्ता पूर्व।
10: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौ।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
12: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
10: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
15: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
17: सक्षम फर्निचर गैराकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय आफन्तहरू सदाको चाहिँ आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाई लिएर। यति बेला मलाई प्रविधिबाट सहयोग मिलिरहेको छ अरुण घिमिरेको, भने आवाजमा छु म मनिषा शर्मा। आफन्तहरू के गर्दै हुनुहुन्छ? साँझको बेला छ, आफ्नै काम धन्दामा त व्यस्त हुनुहुन्छ होला, व्यस्तको बावजुद पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला। आइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाई लिएर। तपाईँहरूले फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गरिहालौँ। हजुर नमस्कार।
1: नमस्कार नमस्कार मनिषा शर्माजी, नमस्कार। म तरुणलाई व्यस्त पनि रहनु होला, थपनि रहनु होला। अब पानी आउने सम्भावना हटरेर गएको छ, घाममा एकदम गर्मी बढेको छ, अलिक केयरफुल पनि हुनु होला भन्दै म अमेरिकाबाट हजुरलाई एउटा सानो दुई लाइनको गजल पनि लिएँ है त
0: हजुर। पक्कै पनि के छ हालका भाउ अमरजी?
1: एकदम समग्रमा सबै राम्रै छ, घाम चर्केको छ, आज त गर्मी छ, हिजो त हल्का जाडो जाडो थियो, आज एकदम पसिना आएको है त।
0: अब चाहिँ गर्मी होला जस्तो छ है।
1: हजुर हजुर पक्कै पनि, अब मौसम पूर्व लाग्छ भन्थ्यो के अरे, मौसम बिग्रियो, अब सायद आउँदैन होला पानी।
0: हजुर पक्कै पनि हुन्छ। अमरजी गजल सुनाउनुहुन्छ भन्नुभएको छ है।
1: हजुर गजल त म तपाईँलाई लिएरै आएको हुन्छु, हिजो नि भनेको थिएँ नि, अब भोलि फेरि अर्को ल्याउनु छु भनेर, तर दुई लाइनको मात्रै छ।
0: हजुर हजुर हुन्छ, सुरु गर्नुहोस्, गजल सुनिहालौँ।
1: सत्य बोल्ने मान्छे कतै अटाउँदैन, तर झुटो बोल्ने सधैँ कुरा लगाउने, कुरा काट्ने मान्छे सधैँ सबैको आँखाको नानी बन्छ। यति नै है त।
0: पक्कै पनि निकै नै राम्रो रचना छ उमरीजी, आगामी दिनमा पनि यस्तै यस्तै सुन्न पाइयोस् है त।
1: हजुर हजुर फेरि पनि म लिएर आउँ गजल त, म यता हो त मिलाइहाल्छु, हजुरहरूलाई सुनाउनु पाइन्छ, अरूहरूले सुन्नुहुन्छ, सम्पूर्ण मित्रहरूले विजय एफएम ट्युन गरेर बस्नुहुने सबैले सुन्नुहुन्छ नि त होइन।
0: हजुर पक्कै पनि। अनि आज फर्स्ट कलर पनि हुनुहुन्छ, कुन गीत रोज्नु भएको छ उमरीजी?
1: आज म तपाईँलाई फेरि एकदम

0: आहा वाक्कै पनि हामी फेरि पनि एकैछिनमा सुन्नेछौ यो गीत. साथीहरूलाई सम्झन समर्पण सार्नु होला है त अमरजी.
1: सर्वप्रथम त मैले सम्झना गरेँ, अनि त्यसै गरेर हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो राजेन्द्र श्रेष्ठजीलाई पनि मिठो सम्झना, अनि हाम्रो रेडियो विजय स्टार्टिङलाई नै भन्न चाहन्छु. त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा सरोज सिङ्गाली, काजीराम नेउपाने, मोती मगर, मुना राई लिम्बू, सुमी लिम्बू, गगन तेरथुमे, आशिष नयन, प्रकाश दत्नबहादुर थापा, मुरहरी कोइराला, चन्द्र बस्नेत, मुना मुख्य, कमला मुख्य, सिर्जना मुख्य, इलामको चिया बगान भन्दै म हजुरको यस वसाईबाट बिदा हुन्छु. मनकाजी नमस्कार है.
0: नमस्कार बाबाइ. आउनुभएको थियो कैलाकोटदेखि उम्बरी हिसाबको राजी हुनुहुन्थ्यो. उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ. कार्यक्रम रमाइलो साँझमा छौँ. रमाइलो साँझमा तपाईँहरूका विभिन्न खाले प्रतिभाहरू छन् भने पनि सुनाउन सक्नुहुनेछ फोन गरेर. टेलिफोन लाइनमा पनि फेरि पनि कोही साथी हुनुहुन्छ. को हुनुहुन्छ स्वागत गरौँ. हजुर नमस्कार.
2: नमस्कार हजुर.
0: नमस्कार. कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनि हामीलाई सुन्दै हुनुहुन्छ कि नै विवासजीले? हुन्छ विवासजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ. साथीहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ है त.
2: राष्ट्रले मगर, यमुका, अमिना सुनवार, उत्तम एकान्त प्रेमी श्रेष्ठ, समशेर लिम्बू, इतराम चौधरी, साराई, हर्षल दर्शनी, सम्म कटुराल, रसन कलाङ, कल्पना सम्परङ, लक्ष्मण कुलुङ लगायत सम्पूर्ण साथीहरूमा सम्झना भन्दै बिदा हजुर. नमस्कार.
0: नमस्कार बुबाई. आउनुभएको थियो धरानदेखि विभव कुलुङ पृथकजी. उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ. कार्यक्रम रमाइलो साँझमा छौँ. तपाईँहरूसँगै कुराकानी गर्ने जमर्को गरिरहेका छौँ. फोन डायल गर्न सक्नुहुनेछ. टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ? को हुनुहुन्छ स्वागत गरौँ. हजुर नमस्कार.
3: गुड इभिनिङ. नमस्ते. नमस्कार दिदी.
0: नमस्कार. कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
3: हाम्रो
0: पनि एकदमै ठिक ठाक छ भन्नुपर्छ नम्रताजी. अनि यति बेला के गर्दै हुनुहुन्छ? हजुर खाना बनाउने बेला भइसक्यो है. हुन्छ नम्रताजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ. साथीहरूलाई सम्झिन सक्नुहुनेछ है त.
3: हुन्छ. फर्स्ट अफ अल आजलाई पनि अब बच्चा सँगसँगै एउटा मजाले इन्जोय गर्न लाग्छ पनि है. अनि मेरो साथीहरू भन्नुपर्दा श्यामा सजी सर, दिदी अशोकी सम पुनलाई अब
0: आहा आउनुभएको थियो खोटाङदेखि. नम्रता राईजी हुनुहुन्थ्यो. उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ. आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ. तपाईँहरू पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामी फेसबुक लाइभ मार्फत पनि जोडिरहेका छौँ. त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ. सन्देश पनि लिनेछौँ हामी एकैछिनमा. कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा? को हुनुहुन्छ स्वागत गरौँ. हजुर नमस्कार. भरतपुरदेखि एम प्रसाद पाण्डे भन्नुभयो है. के छ हाल खबर एमजी? सन्चै आरामै हुनुहुन्छ? कहाँदेखि भन्नुभयो? गैडाकोटदेखि भन्नुभयो है. हजुरको आवाज अलि सुनिनँ मैले. हजुर हजुर, कार्यक्रम सुन्दै हुनुहुन्छ एमजी. हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ. साथीहरूलाई सम्झिन सक्नुहुनेछ है त. नमस्कार बाबाई. आहा आउनुभएको थियो गैंडाकोटदेखि एम प्रसाद पाण्डेजी हुनुहुन्थ्यो उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ सन्देशहरू पनि पठाउन सक्नुहुनेछ यति बेला हामी एउटा गीत सुन्छौँ

0: अरुण जी हुनुहुन्छ है त?
1: हजुर हजुर,
0: हाम्रो प्रविधिमा अरुण सर हुनुहुन्छ। अरुण सर,
1: ए अरे अरुण सरको लागि विशेष रमाइलो साथ सम्पूर्ण साथीहरूलाई भन्न चाहे र साथीहरू सुनाउनु पर्दाखेरि त्यो यता झापतिरको यता जित फेस्टिभलबाट आउनु ढकल धर्मराज जीलाई पनि नौजना भन्नु चाहे अलिक फेम भएको अनुजीको लागि धेरै सम्झना सरोज सिङ्गालीजी, माया राणाजी, मोती मगर, काजीराम भगवान्जी, मुराजी परिवारलाई बाजु खरेगा, मेरा वाणीजी, देवेन्द्र सापकोटालाई धेरै सम्झना, काठमाडौँ आउनु मन्दिर
0: नमस्कार बाबाइ। आउनुभएको थियो भरतपुर सोह्रदेखि प्रकाश गुरुङजी, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ राजखले मगरजीले। हेलो नमस्ते जोडले, सुन्दैछु भारतबाट घर उदयपुर, अब बस्ने गीत विवश गुरुङ पृथक, प्यारी पुनु अमिना, आशिष नयन बस्ने, त्रोसान फुलाङ राई, सागर पुमा राई, गुरा सरोज सुसारा, शमशेर लिम्बू लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ। अन्तिममा सबै सबैलाई भन्नुभएको छ यहाँलाई धेरै धन्यवाद छ यस सन्देशको लागि। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ उहाँसँग पनि कुराकानी गरिहाल। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रत्नबहादुर थापाजी बोल्नुभयो है, मोरङदेखि। के छ हाल खबर रत्नाजी? हजुर, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्न सक्नुहुनेछ है त।
2: सर्वप्रथम त अब यति मिठो भन्छु जाने हजुरलाई, अनि हाम्रो बिजी एक्सएम होली हुने छैन, अब भन्ने सँग सुनेर हिँड्दै लिनु होला भन्छु। अनि अब मैले फेरि जन्मदिन मनाउने उसमै हुनुहुन्छ हाम्रो परविन मगर, अनि दाई शेखर प्रसाद श्रेष्ठ, अनि बहिनी हाम्रो लक्ष्मी छेत्री, तिनैजनालाई जन्मदिनको अग्रिम शुभकामना। अनि साथीहरू हुनुहुन्छ हाम्रो सुने मन साथी जीवन साथी मिले पनि निर्मल हुनुहुन्छ खालि कमला भन्यो, अनि सोमी लिमो हुनुहुन्छ गरेर, अनि स्काई नवीन हुनुहुन्छ, अनि राज घले मगर, डाक्टर राज सस्ता पोखरेल, अनि हाम्रो रोशन सोलाङ राई हुनुहुन्छ, हाम्रो नान बस्ने भूमिका राई तामाङ, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, अनि माथेश्वर परमगर, बहिनी मन्दिर थापा, गणेश श्रेष्ठ, अनि दाई चन्द्र बस्नेत,
0: नमस्कार बाबाई। आउनुभएको थियो मोरङदेखि रत्नबहादुर थापाजी हुनुहुन्थ्यो, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँहरू सुन्दै हुनुहुन्छ भने 0978 50 14 06 बाटो खुला गरिरहेका छौँ। तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ, यसरी नै आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ एम प्रसाद पाण्डेजीले, नाइस द गुड, के छ हाल खबर हजुरको भन्नुभएको छ। हाम्रो एकदमै ठिकठाक छ भन्नुपर्छ। विवश कुलुङ पृथकजीले लेख्नुभएको सन्देश छ, नमस्कार, म विवश कुलुङ पृथक सुनसरी धरानबाट, राजकले मगर राई, अनिता अमिना सुनवार, उत्तम एकान्त प्रेमी श्रेष्ठ, शमशेर लिम्बू, इताराम चौधरी, दिल्सा राई, रोशन फुलाङ, कल्पना साम्पङ लगायत सबैलाई भन्नुभएको छ रोशनजीले, धेरै धन्यवाद छ। बुध बाजुराचार्यजीले लेख्नुभएको छ, हुन्छ भन्नुभएको छ हजुर, नमस्कार छ यहाँलाई। यति बेला भने टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गरिहालौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्नुभयो? राई अनिता, कहाँदेखि भन्नुभयो? सुनसरी भन्नुभयो है।
3: हजुर,
0: के छ हाल खबर अनिताजी? सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ। के गर्दै हुनुहुन्छ यति बेला? हामीलाई सुन्नु भएको कि नै? हजुर हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण राख्न सक्नुहुनेछ है त। आउनुभएको थियो सुनसारी धरानदेखि राई अनिताजी, मसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ धर्मराजजीले। नमस्ते, म ढकाल धर्मराज भिर्तमोर झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सन्चुरीको तल्लो बाटो बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। भक्कै पनि सम्भव भएसम्म हामी यो गीत पनि सुन्नेछौँ। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज जन्मदिन मनाउनु हुने मेरो दिदी भीमा ढकाल, साली नानी सुषमा अधिकारी, पाथरका भाइ निरज अनलप, कार्की इटारीकी साथी पारु दाहाललाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्दै, मेरो आफन्तजन घर परिवार र साथीहरूमा आशिष नयन, सुमी लिम्बू, सम्दिनी सरस्वता पोखरेल, दिल्सा राई, अलिसा लिम्बू, हिमा राई, वरुण चञ्चले, सुनिता खुलुङ, लक्ष्मी छेत्री लगायत सम्पूर्ण धेरै साथीहरूको नाम लेखेर पठाउनु भएको छ। अन्त्यमा मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि हाम्रो ढकाल धर्मराजजीलाई। अब भने हामी एउटा गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। स्वीकार्नुहोस् यो गीत तपाईँहरूको लागि।

0: DJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204337।
1: अहिले साँझको 6 बज्यो। उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्षे कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने साथै क्लस्टर समिति खुल्ला महिला प्रतिनिधि लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधि गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गते सम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मञ्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नौलपरासी बर्दगाड सुस्ता पूर्व।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौँ।
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
9: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ।
8: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै भिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडी प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
11: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
12: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: क्युआरमा आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, भैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9840183565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
7: नारायणीको सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6।
8: अहँ, एउटा गीत अनि छोटो व्यापारिक विश्रामपछि पुनः उपस्थित भइसकेका छौँ। कार्यक्रम रमाइलो साझमा छौँ, रमाइलो साझमा तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ। तपाईँहरूले नै रोजेका गीतहरू पनि सुनिरहेका छौँ भने सन्देशहरू पनि लिइरहेका छौँ। तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ, सुन्दै हुनुहुन्छ भने कार्यक्रम रमाइलो साझ टेलिफोन नम्बर रहेको छ 0785014 बाटो खुल्ला गरिरहेका छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ कुमारी योङहाङ लवातीजीले, मिस यु अल फ्रम पाँच थर भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। रामजी घिमिरेजीले लेख्नुभएको सन्देश छ, नमस्कार सम्पूर्ण मित्रमा, सुन्दैछु भरतपुरबाट भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि पनि। रमिला बान्तवा राईजीले लेख्नुभएको सन्देश छ हामीसँग, सन्ध्याकालीन दर्शन नमस्ते, म अभागी रमिला बान्तवा खोटाङ हाल सुनसरीबाट। अब बस्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दा सरस्वती राई, रेखा राई, युवराज पोखरेल, शङ्कर ढकाल, मनको साथी जीवन कार्की, राजेश कुमार माझी, राजकली मगर, शम्भु कटुवाल, शमशेर लिम्बू, खाइला बिरमान सुनार, चक्र बान्तवा, माधव ढुङ्गेल, पूर्वा पूर्णबहादुर ठुलुङ, चन्द्र बस्नेत लगायत सम्पूर्ण साथीहरूलाई शुभ सपनी भन्दै बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ? को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
9: नमस्कार हजुर, गुड इभिनिङ।
8: गुड इभिनिङ चन्द्रजी, के हाल खबर?
9: अनि अब दिउँसो बेलाबाट अलिअलि हावा चल्यो, लगभग ठिकै छ अहिलेसम्म। हजुर लगायत रमाइलो साँझ विजय एक्सन
8: हाम्रो एकदमै ठिकठाक छ भन्नुपर्छ। अनि मौसमको कुरा गर्नुपर्दा चाहिँ आज यता पनि घाम लागेको थियो, अब गर्मी सुरु हुने हो कि जस्तो छ चन्द्रजी। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला? हुन्छ चन्द्रजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण राखिहाल्नु होला है त। अरुण घिमिरे सर हुनुहुन्छ।
9: विजय एफएम रमाइलो साँझहरू हजुर लगायत अरुणजी अलिन ब्याङ्कको लागि भन्न चाहेको भन्न चाहे जति साथीहरूले आज जन्मदिन मनाउने हुन्छ साथीहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी जति साथीहरू यात्रा मन गर्ने आगामी दिनमा जन्मदिन मनाउने हुन्छ पुरानो मिडिया प्रिय मित्र धरान निवासी हुनुहुन्छ सिधा प्रकाश श्रेष्ठको जन्मदिन परेको छ। प्रवीण मगर भोजपुरको पनि जन्मदिन परेको छ 29 गते। उहाँहरू दुवैजना जन्मदिनको धेरै धेरै शुभकामना, उन्नति प्रगति सुस्वास्थ्यको कामना गरे। त्यसरी गरी साथीहरू जन्मदिन पर्दा काठमाडौँतिर मन्दिर थापा हुनुहुन्छ, त्यसै गरी दार्के थापा हुनुहुन्छ, कविता तामिङ पनि हुनुहुन्छ, त्यसरी मनको साथी जीवन कार्की, त्यसै गरी मोती मगर हुनुहुन्छ, त्यसरी प्रकाश गुरुङ काजीराम नेपाने हुनुहुन्छ, मुरारी कोइराला पनि हुनुहुन्छ, अनि श्रेष्ठ रूपन्देही हुनुहुन्छ, त्यसै गरी मन दुखा जीवन कार्कीलाई पनि दोहोऱ्याए शङ्कर कार्की नारायण निर्मल शाह मोरङतिर भाइ रत्नबहादुर थापा, त्यसै गरी बगा मेसुन्चरीतिर सानो मुनि सरस्वती श्रेष्ठ, त्यसै गरी प्रसन्न बोलाङ राई पति महेशपति सया कृष्णहरू अलागि रमिला बान्तमा एक्सन्दी राजी राई यात्रा क्रियाजी बाहिरतिर हुनुहुन्छ, त्यसै गरी सबिना मगर हुन्छ धनकुटातिर लगायत लगायत जति जति साथीहरूले जहाँ जहाँ सुन्ने सम्पूर्ण मिडिया प्रेमीहरूलाई गुड इभिनिङ भाइ। हजुरलाई फेरि अर्को दिन भेट्ने बाचा गर्दै अहिले गरे हजुरलाई बाई बाई
8: नमस्कार बाई बाई। आउनुभएको थियो झापाको दमकदेखि चन्द्र बस्नेजी हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी गरिसकेका छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ स्वर्णिम राईजीले, गुड इभिनिङ सिस्टर मिस यु अल भन्नुभएको छ। लक्ष्मण मगरजीले लेख्नु भएको छ नमस्कार हजुर मिस, के ताल खबर, सन्चै आरामै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदमै ठिकठाक छौँ भन्नुपर्छ। म चाहिँ तिनजुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाख्रीवास दुई धनकुटा हाल मलेसियाबाट, साथमा मेरा साथीहरू सम्झिनु पर्दा गीता मगर, देवास कोटा, भावना चामलिङ राई, रमला साम्पङ राई, मिडिया प्रेमी निर्मला बने, सुस्मिता राई, सम्झना बराइली, कमल श्रेष्ठ, नानु सरगम भोजपुरी, गीता लिम्बू लगायत सम्पूर्ण साथीहरूको नाम दिनुभएको छ। अन्त्यमा मेरो नाम आवाजसँग चिर परिचित सम्पूर्ण मित्रहरूलाई, एफएम सुनेर बस्नुहुने सम्पूर्ण नाम छुटेका साथीहरूलाई मनमुटुदेखि नै सम्झिरहेको छु भन्दै बाई बाई फेरि भेटौला भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। एलिसा लिम्बुजीले लेख्नुभएको सन्देश छ, हेलो सेवारो, म पाँच थर घर हाल काठमाडौँबाट एलिसा लिम्बू भन्नुभएको छ। साथीहरू सम्झिनु पर्दा कान्छी चन्द्र ऊर्जा मगर मुटु दिलसाराई प्यारी मान्छे सरस्वती पोखरेल खाएर अभिमान सुनवार दादा ढकाल धर्मराज हर्पल रोशनी गगन तेरा थुमे दादा आशिष नयन बस्नेत मायालु अमिना सुनार हिताराम चौधरी राजकाली मगर शमशेर लिम्बू मिसिङ रिवत राजकाली कोटे भूमि श्रीष मगर लगायत सम्पूर्ण साथीहरूलाई धेरै माया सम्झना भन्दै गएँ ल बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। अनिता राईजीले लेख्नुभएको सन्देश छ, सेवा म राई अनिता खुटङ्गा हाल चाहिँ धरानबाट, मिसु प्रज्ञा गुरुङ विवश गुरुङ पृथक पलपल थामी रूपेश रामलाल सुमन सन्तोष काफ्ले लक्ष्मी राई मिसिङ रेवात राजखली मगर विनिसा छेत्री विष्णु अबागिनी राई युनिसा पवित्र तामाङ पवित्र लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ। यहाँलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु सन्देशको लागि। यति बेला भने हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ। स्वीकार्नुहोस् यो गीत।

राम्दै पुला तरने बित्तिकै बाजे भेट्टा मरेता यत्तिकै निकै नै पुरानो गीत सुनिसकेका छौँ कार्यक्रम रमाइलो साझमा छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ लिम्बुनी सजाजीले, सम्झना छ लक्ष्मण मगर भन्नुभएको छ। सिर्जना मुखियाजीले लेख्नुभएको छ हेलो गुड नाइट सिस मिस यु अल माई फ्रेन्ड्स बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सिर्जनाजीलाई। गुणास सरोज सुसराजीले लेख्नुभएको छ गुड नाइट अल फ्रेन्ड्स भन्नुभएको छ। सरोज सिन्जलीजीले लेख्नुभएको सन्देश छ हामीसँग सन्ध्याकालीन नमस्कार मनसाजी आराम हुनुहुन्छ भन्नुभएको छ। हामी एकदमै ठिकठाक छ भन्नुपर्छ। म सरोज सिन्जली कैनको टाढदेखि सुन्दैछु कार्यक्रम राम्रो छ। कमेन्ट चाहिँ कार्यक्रम सकिनु अन्तिम समयसम्म हेर्नु पर्यो है, अस्ति पनि समयमा पठाएको खै वाचन गर्नु भएन भन्नुभएको छ हाम्रो सरोज सिन्जालीजीले। सकेसम्म छ हामीले सन्देशहरू लिने गर्छौँ। नेटको प्रब्लमले गर्दा होला सायद हामीले नदेखेर नपढेको, नत्र त हामी सकेसम्म अन्तिमसम्म पनि लिने गर्छौँ भन्नुपर्छ। आज मिल्छ भने बटौलीको बस पुरानो गीत सुनौँ है। अब बज्ने गीतदेखि सम्झिनु पर्दा विशेष हजुरको लागि प्रविधिक साथी विजय एफएम मेरो घर फ्यामिली आफन्तजन छरछिमेक मेरा साथीहरू मुरारी कोइराला हेमप्रसाद पाण्डेजी काजीराम न्यू पनि उम्मरी सापकोटा लगायत सबैलाई गीत सुनेर बस्नुहुने सबैलाई भन्नुभएको छ। धेरै साथीहरूको नाम दिनुभएको छ, धेरै धन्यवाद छ सन्देशको लागि। सन्ध्या गुरुङजीले लेख्नुभएको सन्देश छ गुड इभिनिङ नमस्ते दी के चाल खबर मि सरगम सन्ध्या गुरुङ ताप्लेजुङबाट। अपकमिङ सङ डेडिकेट गर्नुपर्दा अल साथीलाई मिस यु ओके भाइ भन्नुभएको छ सन्ध्या गुरुङजीले। धेरै धन्यवाद छ सन्देशको लागि। कमला मुखियाजीले लेख्नुभएको सन्देश छ हेलो नमस्ते सिस भन्नुभएको छ। नमस्कार छ यहाँलाई पनि, मिस यु अल माई फ्रेन्ड्स बाई भन्नुभएको छ। धेरै धन्यवाद छ कमलाजीलाई। शुक्रराज रसाइलीजीले लेख्नुभएको छ हेलो हजुर साङ्गीतिक अभिवादन, म पाँच थरहेलिहाङ सात घर भई हाल फेरि चार डब्लुबाट। शुक्रराज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरूमा जीवन सहयात्री कमला रसाइली, प्रेमकला चरेडी केन्द्र सामहाम्पे, अरुणा सामहाम्पे, गोपाल भाइ, मनिषा शेर्पा, गगन तेराथुमे, सुमी लिम्बू, सन्चमाया केरुङ लगायत ए टु जेडलाई भन्दै बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ सन्देशको लागि। कार्यक्रम रमाइलो साँझमा अब भने हामी अन्त्यतिर आइसकेका छौँ, जानुपर्ने बेला भइसकेको छ। कार्यक्रम रमाइलो साझमा फोन गर्नुभयो, सन्देशहरू पठाउनुभयो, तपाईँहरूलाई विशेष विशेष धन्यवाद। यति बेलासम्म हामीलाई सुनेर साथ दिनुभयो, तपाईँहरूलाई नै विशेष विशेष धन्यवाद दिँदै मेरो आवाज तपाईँहरूकै घर आँगनमा पुर्याउन सहयोग गर्नुभयो प्राविधिक मित्र अरुण किमिरेलाई पनि विशेष विशेष धन्यवाद दिँदै भोलिको बसाइमा यसरी नै रमाउनको लागि आउने बाचा गर्दै आजको बसाइमा बिदा हुन्छु। मनिषा शर्मा नमस्कार, शुभ साँझ।

0: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट दुईमा शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त विद्यालय
2: सुन्दर शान्त स्वच्छ एवं बालमैत्री वातावरण भएको
1: दक्ष अनुभवी एवं तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
2: व्यवस्थित कक्षा कोठा पुस्तकालय कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला भएको
1: विवाह होस्टेल तथा यातायातको सुविधा भएको
2: संगीत नृत्य गायन योगा एवं मेडिटेशन प्रशिक्षण दिने
0: कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा 2083 को लागि अत्याधुनिक प्रविधि सहितको विद्यालय सम्पर्क कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुल गैंडाकोट 2 नवलपुर फोन 0785011 97 र 5026 97 मोबाइल 98550065907 र 98454140039।
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैंडाकोटमा
5: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैंडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550054692 र 98550549068
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो कौशोको थियो कौशोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ कि
9: मेरो तोला जान्दछ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6-7 गरेको धेरै राम्रो भइसकेको छ
10: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
11: भर्ना खुल्यो नयाँ वर्ष 2083 को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यस क्षेत्रकै पुरानो तथा उच्च शैक्षिक गुणस्तर भएको नमुना विद्यालय जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि बाल विकास कक्षादेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको बेहोरा जानकारी गराउँदछौ बुद्धिसागर पण्डित प्रधानाध्यापक जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर
12: हेलो हाई ओइ साथी तिमी कता हिँडेको
13: हाई म आज गैंडाकोट ड्रेस सपिनेको
12: किन के पाइन्छ र त्यहाँ
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
0: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
14: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456045090 र 98550503060
15: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
1: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
15: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
16: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
14: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापको छ। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
17: सूचना सूचना सूचना, यही मिति 2083 साल वैशाख 24 गते राति करिब 8:30 बजे चितवनको बेलचोक स्थित लङ्खु जानी पुल निर गोठमा बाँधेर राखिएको करिब 3 वर्षको निधारमा सेतो टिका भएको भैँसीको पाडी फुत्केर हराएको छ। प्रत्यक्षदर्शीहरूको भनाई तथा सिसिटिभी फुटेज अनुसार उक्त पाडी 25 गते बिहान करिब 4 बजे नारायणी नदीको पुल हुँदै गैंडाकोट तर्फ आएको देखिएको छ। उक्त पाडी फेला पारी सूचना दिनुहुने महानुभावलाई उचित पुरस्कार प्रदान गरिनेछ। फेला पार्नुहुने वा कुनै जानकारी पाउनुहुने महानुभावले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर खेमनारायण श्रेष्ठ 98450184115 अथवा विजय एफएमको आधिकारिक नम्बर 078514100 छ। सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज अब युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैडाकोटमा एकल महिलाका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न, जनक नमुना माविमा विशेष शैक्षिक कार्यशाला तयार, हर्कपुरको इलिया होटलमा स्याटरडे फुल पार्टीको आयोजना हुँदै नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे सर्वसम्मत निर्वाचित, चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जीपीएस जडान गर्नुपर्ने, दमौली भरतपुर प्रसारण लाइन निर्माणका लागि रुख कटान अनुमति प्राप्त र सोमबारदेखि सरकारी कार्यालयमा सरसफाई अभियान सञ्चालन हुने, विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै।
1: लौ न सुन्तली दिदी, वन त आगोले सक्खापी पार्न आँट्यो, के गर्ने होला भन्या?
2: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
1: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
2: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
1: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्त नि दिदी, कुरै नसुने किन उठ्या?
2: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
3: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारायणी सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
4: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विजय खबरमा अब खबर विस्तारमा। गैडाकोट नगरपालिकामा एकल महिलाहरूका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। गैडाकोट नगरपालिका नगरपालिका कार्यालयको आर्थिक सहयोग तथा नारी कल्याण एकल महिला पैराबी मञ्च नलप्रासी बर्दाघाट सुस्ता पूर्वको आयोजनामा तालिम सञ्चालन गरिएको हो। शनिबार गैडाकोट 8 स्थित गैडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडमा सम्पन्न कार्यक्रमको अध्यक्षता नारी कल्याण एकल महिला पैराबी मञ्चकी अध्यक्ष निर्मला पौडेलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले एकल महिलाहरूको हक अधिकार संरक्षणका लागि संस्था सदैव सक्रिय रहने बताउनु भयो। उहाँले एकल महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रममा शान्ति देवी कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले एकल महिलाहरूको पीड़ा र संघर्ष आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनीहरूलाई आत्मनिर्भर, सक्षम र उत्प्रेरित बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। साथै आगामी दिनमा पनि नगरपालिकाले एकल महिलाहरूका लागि आवश्यक सहयोग र सहकार्य निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य शान्ता घरती, महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेल लम्साल को उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शारदा ढकालले राख्नु भएको थियो भने सहजीकरण संस्थाकी सदस्य महादेवी कटेलले गर्नुभएको थियो। जनक नमुना माध्यमिक विद्यालयमा आज शिक्षक तथा कर्मचारी उत्प्रेरणा एवं विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न भएको छ। शिक्षक तथा कर्मचारीहरूका लागि आयोजना गरिएको सो कार्यक्रम विवेशका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा र गैडाकोट नगर प्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा विद्यालयको प्रधानाध्यापक बुद्धि सागर पण्डितले कार्यपत्र प्रस्तुत गर्दै विद्यालयको वर्तमान शैक्षिक भौतिक एवं वातावरणीय अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो। कार्यपत्र प्रस्तुत गर्दै प्रधानाध्यापक पण्डितले वर्तमान अवस्थामा विद्यालयको अवसर र चुनौतीको बारेमा प्रकाश पार्दै चुनौतीहरू धेरै रहेकोले सम्बन्धित पक्षले विलयमा सम्बोधन गर्न माग समेत राख्नु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारीले विद्यालयले भोग्नुपर्ने सबै समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक विकासमा लाग्न आग्रह गर्नुभयो। त्यसै गरी नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्य, वडा नम्बर 2 का वडाध्यक्ष प्रकाश सापकोटा, वडा नम्बर 5 का वडाध्यक्ष रत्न प्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति नेपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। यसैबीच उत्प्रेरणा कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो भने सोही कार्यक्रममा एक वर्षीय रणनीति र विद्यालय सुधार योजना समेत निर्माण गरिएको थियो। शैक्षिक गुणस्तरका लागि गरिएको विशेष कार्यक्रममा विभिषका शिक्षक प्रतिनिधि दीपक ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने विद्यालयका संयोजक हिमाल देव पङ्गिनीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। गैडाकोट 11 स्थित हर्कपुरमा रहेको इलिया कन्फ्रन्टले स्याटरडे फुल पार्टीको आयोजना गर्ने भएको छ। आइएमआई ग्रुपको अन्तर्गतको इलिया हस्पिटालिटीले मिनी थाइल्यान्डको आवास दिलाउने गरी यही जेठ 2 गते स्याटरडे फुल पार्टीको आयोजना गरेको हर्कपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। स्थानीय पर्यटन तथा जीवनशैली अनुभवलाई सुदृढ बनाउने उद्देश्यका साथ 18 वर्षमाथिका व्यक्तिलाई लक्षित गर्दै पार्टीको आयोजना गरिएको कार्यक्रम संयोजक निशान कण्डेलले जानकारी दिनुभयो। नेपालमा बढ्दो युवा लाइफस्टाइल र अनुभव आधारित पर्यटन मागलाई लक्षित गर्दै एक दिनमा आराम, मनोरञ्जन, संस्कृति र सुरक्षित वातावरणको सन्तुलित सम्मिश्रण प्रदान गर्ने अवधारणासहित कार्यक्रम तयार गरिएको इला होटेलका जनरल म्यानेजर प्रदीप न्यौपानेले जानकारी दिनुभएको छ। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान र सुरक्षित घाट गति व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार सरकारद्वारा भरतपुर महानगरपालिका 1 स्थित व्यवस्थित वन तथा सतनचुली सामुदायिक वन साथै भरतपुर महानगरपालिका 29 अन्तर्गत अकला देवी र सिद्ध देवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका 1,263 वटा रुख कटान गरिने तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। शनिबार भरतपुरमा भएको 8 जिल्ला अधिवेशन मार्फत गैरे सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अनिल कुमार पौडेलले जानकारी दिनुभएको छ। यसै गरी वरिष्ठ उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, उपाध्यक्षमा तारानाथ अधिकारी, खुलातर्फ रुद्र सापकोटा, महासचिवमा टेक प्रसाद सापकोटा, कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल, सहकोषाध्यक्षमा राजेश पौडेल चयन हुनुभएको

0: चितवन जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। सो अनुसार दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनु पर्ने निर्णय गरिएको प्रजिया अर्यालले जानकारी दिनुभयो। विवरण दर्ता नगर्ने र जीपीएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ। आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ 1 सम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्णा बजाचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्था स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्रचार गरिसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान 8:30 बजे वीर अस्पतालबाट सरसफाई सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह शुभारम्भ हुने र सप्ताहभरि दैनिक रूपमा सरसफाईमा सहभागी हुन आग्रह गरेको उहाँले बताउनु भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
3: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी?
4: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै घिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612024337।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल

0: गोईनाकोटी एक नवलपुर
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। श्रम संस्कृति पार्टी बागमती प्रदेश समन्वय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। यो देश गरीबको पनि हो। सुकुम्बासी तथा अव्यवस्थित बसोबासप्रति राज्यले गरेको दमन विरूद्ध श्रम संस्कृति पार्टीले खबरदारी गरेको हो। खबरदारीमा उनीहरूले यो देश गरीबको पनि हो, घाँसबास कपास हाम्रो अधिकार हो, भूमिहीन समस्या दीर्घकालीन रूपमा समाधान गर लगायतका प्लेकार्ड बोकेर खबरदारी गरेका थिए। उक्त खबरदारीमा श्रम संस्कृति पार्टीका नेता छोटे पठानले सरकारले सुकुम्बासीका घर भत्काइरहेको तर कालापानी लिपुलेखमा अर्कोले बाटो बनाइरहेको आरोप लगाएका थिए। उनले कालापानी र लिपुलेख क्षेत्रमा भइरहेको गतिविधिप्रति सरकारको ध्यान आकर्षण गराउँदै सीमा सुरक्षामा खटिएका नेपाल प्रहरीले विभिन्न समस्या भोग्नु परेको समेत बताएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सरकारको नीति निर्माण र प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालले बताउनुभयो। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले बताए अनुसार महासागरको सतह निरन्तर तातिँदै गएको छ र यसले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको संकेत दिइरहेको छ। उहाँले मे महिनामा मात्र पनि सम्बन्धित तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। त्यसै गरी बागमती गण्डकी लुम्बिनी कोशी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा भने मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। अहिले कोशी बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। भोलि आइतबार र पर्सि सोमबार देशका हिमाली र पहाड़ी भूभागमा साधारणतय र तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गैडाकोटमा एकल महिलाका लागि कानून तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न। जनक नमुना माविमा विशेष शैक्षिक कार्यशाला तयार। हर्कपुरको इल्या होटेलमा स्याटरडे फुल पार्टीको आयोजना हुँदै नेपाल औषधि व्यवसाय संघ चितवनको अध्यक्षमा इन्द्रराज गैरी सर्वसम्मत निर्वाचित। चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जीपीएस जडान गर्नुपर्ने। दमौली भरतपुर प्रसारण लाइन निर्माणका लागि रुख कटान अनुमति प्राप्त। र सोमबारदेखि सरकारी कार्यालयमा सरसफाई अभियान सञ्चालन हुने। विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै। हवस् त सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया गहा मगर बिदा हुन्छु। नमस्कार।
0: विजय एफएम 101.6
2: भर्ना खुल्यो। भैडाकोटकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड सेकेन्डरी स्कुलमा कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। साथै यसै शैक्षिक सत्रदेखि नवनिर्मित भवनबाट पठन पाठन सुरु भएको पनि जानकारी गराउँदछौँ। समयमा नै आफ्नो भावनानीहरूलाई भर्ना गराई आफ्नो सिट सुरक्षित गर्नुहोला।
3: हाम्रा विशेषताहरू:
4: बालमैत्री वातावरणमा अध्ययन अध्यापन हुने, पूर्वीय दर्शनको नैतिक एवं संस्कृत शिक्षा प्रदान गरिनुका साथै पूर्ण अङ्ग्रेजी वातावरणमा पठन पाठन हुने, आफ्नै हाइटिच कम्प्युटर ल्याबमा प्रयोगत्मक कक्षा हुने, 24 घण्टा सिसी क्यामेराको माध्यमबाट विद्यालयको हरेक गतिविधिको निगरानी गरिने, सैद्धान्तिक पढाइ सँगै व्यवहारिक शिक्षामा अब्बल साबित गर्ने उद्देश्यले कृषि प्रोजेक्ट तथा अन्य प्रयोगत्मक कक्षा चालन गरिएको, कमजोर सिकाइ क्षमता भएका बाल बालिकालाई क्यासबाट अभिभावकसँग नियमित सम्पर्कमा रही सिकाइ सहजीकरण गरिने, विद्यालयमा गाइडेन्सको अति आवश्यक विद्यार्थीहरूलाई सूचीकृत गर्दै छुट्टै इलिमेन्टरी लेभल टिचिङबाट पढाइको स्तर उन्नति गरिने, हरेक शुक्रबार उद्घोषण, नृत्य, हाजिरी जवाब, साहित्यिक लेख रचना, अङ्ग्रेजी क्लब, आइडिया क्लब र सङ्गीत जस्ता व्यक्तित्व विकास गर्ने क्रियाकलापमा विद्यार्थी प्रशिक्षण दिइने, विद्यार्थीहरूको घरमा पनि सिकाइ क्रियाकलापको अनुगमन गरिने र सँगसँगै पृष्ठपोषण प्रदान गरिने, स्विमिङ पुल, बास्केटबल र फुटसलको समेत सुविधा भएको।
2: सम्पर्क अक्सफोर्ड सेकेन्डरी स्कुल, गैंडाकोट 2, नवलपुर। फोन 078-50-23-44।
5: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो बौसोको थियो, बौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
9: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98-55-50-50-9-34।
1: कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुल्यो। यस क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक गन्तव्य कालिका नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। आफ्ना नानी बाबुहरूको उज्जवल भविष्यका लागि आज स्थान सुरक्षित गर्नुहोस्। भर्ना कार्यक्रम आवेदन फारम वितरण यही वैशाख 7 गतेदेखि। कक्षा नर्सरीदेखि कक्षा 9 सम्म हाम्रा विशेष नमुना विद्यालयको रूपमा मान्यता प्राप्त उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी दक्ष र प्रविधि मैत्री शिक्षकहरूद्वारा अध्यापन, बाल मैत्री वातावरण र आधुनिक शिक्षण पद्धति, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था, अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड, कक्षा 8 सम्म निशुल्क शिक्षा। नोट, सिटहरू सीमित भएकाले ढिला नगरी कार्यालयमा सम्पर्क राखी आफ्नो नाम दर्ता गराउनुहोला। पहिले आउनेलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि कालिका नमुना माध्यमिक विद्यालय, गैराकोट 8, नवलपुर। फोन नम्बर 078-50-11-18, 98-55-52-325। कालिका नमुना माध्यमिक विद्यालय, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
10: बढ्दो गर्मी याम सँगै वन जंगलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नगरपालिका नवलपुर।
11: नयाँ शैक्षिक सत्र 2083 को लागि कक्षा नर्सरी देखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै आजै भर्ना गरी आफ्ना बालबालिकाको सिट सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू
11: अन्तर्राष्ट्रिय अवार्डहरू आईएससी आईएसओ 1901-2015 सीपीडी प्रोभाइडरहरूको मान्यता प्राप्त विद्यालय
2: बाल मैत्री तथा वातावरण मैत्री विद्यालय
11: मिडास ई क्लास तथा स्मार्ट बोर्डको प्रयोग गर्न प्रविधि मैत्री कक्षाको व्यवस्था भएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब गणित ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको
11: आफ्नै सुविधा सम्पन्न भवनमा मन्टेसोरी विधिबाट साना बाल बालिकाहरूलाई अध्यापन गराइने
2: दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा अध्यापन गराइने
11: पर्याप्त खेल मैदान स्वच्छ चमेना गृह तथा यातायात साधनको व्यवस्था भएको
2: थप जानकारीका लागि सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय गैडाकोट 1 नवलपुर फोन 0785025446 5880 मोबाइल 9855050060 र 9851071121
12: विजय कान्छे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9612204337
13: अहिले साँझको 7 बज्यो।

0: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो।
1: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित, उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण, यातायात छात्रावास समेना गृहको राम्रो व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य, विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान, विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने, उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन, खुल्ला र रमणीय वातावरण भएको, नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग, कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन। थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन, गैंडाकोट 5, नवलपुर, मोबाइल 9850516633, 9845186643 र 9686530025।
2: विजय सामुदायिक शिक्षा सदन, युगो भान्साघर,
3: घर घरमा भान्साघर। अब भान्साघर लङ रेन चामल सेतो बोरामा पनि उपलब्ध छ।
4: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
3: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
5: स्वाद मात्र होइन प्रेम पस्किने
1: भन्ने होइन त, अब 2000 मै जापानिज भाषा।
6: 2000 मै जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
1: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0785012294, मोबाइल 9809233894।
7: सर, एउटा प्रश्न सोधौँ है?
8: सोधन
7: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: जय हनुमान ज्ञान गुण सागर।
19: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन पूर्ण सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
19: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
20: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्त संस्थाद्वारा जनहितमा जारी सन्देश।
21: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: बाल विकास इंग्लिश बोर्डिंग स्कूल कैडाकोट 2 भिरकुटी चोक में अवस्थित 2052 साल देखि अनवरत गुणस्तरीय शिक्षा में समर्पित होते राष्ट्रीय जिला र नगर स्तर में आफ्नो फरक पहचान बनाउन सफल चिर परिचित विद्यालय बाल विकास इंग्लिश बोर्डिंग स्कूल विद्यार्थी र अभिभावक को पहिलो रोजाई विद्यालयका विशेषताहरू सक्षमतामा आधारित शिक्षण क्रियाकलाप गरेर सिक्ने बालमैत्री वातावरण खेलकुद डान्स म्युजिक आर्ट ड्रविङ ड्रामा जस्ता अतिरिक्त क्रियाकलाप इको क्लब बाल क्लब रेड क्रस स्काउटको व्यवस्था अनुभवी शिक्षक शिक्षिका व्यक्तिगत गाइडेन्स र रिमेडियल टिचिङको व्यवस्था विज्ञान कम्प्युटर गणित प्रयोगशाला तथा लाइब्रेरीको व्यवस्था यातायातको व्यवस्था होस्टेल र डे केयर होस्टेलको व्यवस्था मल्टिमिडिया प्रोजेक्टर सहितको कक्षा कोठा इन्टरएक्टिभ बोर्ड सहितको हल पूर्ण रूपमा योजनाबद्ध टिचिङ लर्निङ एक्टिभिटी योजना क्रिटिकल थिङ्किङ कोलाबोरेसन्स कम्युनिकेसन इन्टरनेट इंटरपर्सनल र इंट्रापर्सनल क्रियाकलाप में जोड़ सीपीएस सीपीआरएस परियोजना कार्य फील्ड विजिट र विदेशी विद्यालय सहकार्य आज संपर्क गर्नुहोस् र आफ्ना बाल बालिका को लागि सीट सुरक्षित गर्नुहोस् 0785226 0785024 01 0785111 97 बाल विकास इंग्लिश बोर्डिंग स्कूल भिरकुटी चौक गैंडाकोट 2 9
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
4: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
3: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
4: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
5: ए ल ल जाऊ
6: सबैजना
7: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
9: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दिपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
10: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो बसेको थियो बसेकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
11: मेरो तोला जान्दछैन पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855050934
3: लौ न सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
6: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन क्या रे?
3: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
6: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
3: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
6: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
13: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट तीन ढोडेनी।
14: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
15: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
17: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
16: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट एक, नवलपुर।
18: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
19: हाई, म आज गैंडाकोट ड्रेस भनेको।
18: किन, के पाइन्छ र त्यहाँ?
19: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
20: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
21: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप हो।
22: श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
23: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस, सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
1: नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने, सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
2: पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
0: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
3: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: र हर्मुजमा जारी तनाव रोक्न रुस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल सुरु। एक दिवसीय अभ्यास खेलमा स्कटल्यान्ड डीएएस नियममाका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रुपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने कामै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
1: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आफ्नोबाट आह्वान गर्छु। अन्यायको लडाइँ लडे कानुन व्यवसायी हुँदादेखि लडाइँ अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
5: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र उहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जनआस्था बढाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमालेले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
6: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ, सदनमा पनि प्रतिपक्ष छौँ। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
5: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1 लाख भन्दा बढी सदस्यले अत्यावधिक गराइसकेको सिआइएनलाई बताउनुभयो।
7: अहिले यो अब हामी बिस्तारै के गर्दैछौँ भने अब जहाँ जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र ओडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी ओडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले ओडा र क्षेत्रमा एकदम तदातुको काम भइरहेछ।
5: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सिआइएनसँग बताउनुभयो।
2: नेतालाई चाहिँ जानकारी लिँदा राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो। हामीले विभिन्न निकायहरू, सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौँ। अब यसमा हामी 3 वटा पक्ष हेरौँ न। एउटा हामी नियामक निकाय, सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ, अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चिज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो 3 वटालाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्री को सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सिआइएनसँग बताउनुभयो।
3: सहकारी ऐन 2074 को दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
5: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सिआइएनसँग बताउनुभयो।
8: हाम्रो चाहिँ इन्टर्नली मात्रै हाम्रो टिम छ नि हेल्थ डेस्कको टिमहरू उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गऱ्यो भने त्यो धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तैपनि यो डब्लुएचओको सिएरओको जुन डब्लुएचओ सिएरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वासकोशसँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकिएको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाखेरि पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ।

0: जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ।
1: सन्तोषी रावल। सरलाई जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित तानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढेपछि लगानी कम, विशेष सम्वाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
7: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभागमा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सिआइएनसँग बताउनुभयो।
9: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब गर्दन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन अहिलेलाई। अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यस्तो तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन। र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघ गर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
1: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्ला सहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढिरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि

0: मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
1: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढेको छ। किसान स्टिक शेख:
2: सुरुमा त पानी नै हावाहुरी आयो, मकै ढाल्यो, मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा, त्यो भएर मकैहरू सब पानीले कुहेर अनि नोक्सान भयो।
1: मकै खेती सुपर जोन क्षेत्रमा मात्र होइन, जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
3: मकै रोप्नु बेला पानी पर्यो, अब मकै भाँच्ने बेलामा पानी परिरहेछ, कसरी छन्क्याउने भएर फेरि चिन्तामा हामीहरू बसिरहेछ। फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने?
1: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठुलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्यामभक्त मैनाली:
4: मकै ढलेर साग छ, ट्रेक्टरको जोताई अति मगो, किसानले कसरी उपाय के उपायले बाँच्ने, के क्षतिपूर्ति पाउने त भन्नु, कसले के दिन्छ यसको उपाय? केही छ हाम्रो यहाँ? हामी किसान त खतम हुने मेसवाला, पानी परेर व्यापक छ सधैँ।
1: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो, जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ। तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
5: अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन, कसरी व्यवहार गर्नु त्यही त हो, के गर्नु सकिँदैन, जे जे भने खप्नै पर्यो, व्यवहार गर्नै पर्यो। मकै झरिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ, वेट पनि घटी हुन्छ, पानी परेको परै गर्छ, कसरी टिप्नु सकिसक्यो।
1: नेपाल कृषि प्रधान मुलुक भए पनि मलखाद, गुणस्तरीय बिउ, सिँचाइको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, सिआइएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम।

0: Sunny Varia Business Bank
1: Classic Tech को Wi-Fi 6 Router नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् Classic Tech छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिबारीय विशेष पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन् भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा सुन्ने, त्यसमा लगानी गर्ने, आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
0: कमै छ होइन, मान्छे कमै छ। अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ,

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले छ,
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा
0: छ। अहिले चाहिँ नेपाल भाषाका गीत सङ्गीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: केही केही सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि, म त एकदमै निराश भएँ त्यो गीतबाट होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ क्या त्यो गीत।

0: प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रुस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढाएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले रातिको 8 बज्यो।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: हजुरहरूको बाबु नानीहरूको उज्जवल भविष्यका लागि किड्स होम एकेडेमी इङ्ग्लिस स्कुल गैंडाकोट क्षेत्रकै उत्कृष्ट रिजल्ट ल्याउन सफल यस किड्स होम एकेडेमी गैंडाकोट 10 नवलपुरमा यही वैशाख 7 कक्षा मन्टेश्वरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। सीमित सिटमा भर्ना खुलेको हुँदा समयमा नै भर्ना गरी आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। हाम्रा विशेषताहरू 2081 सालमा एसई परीक्षामा उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, बीएलई परीक्षा 2082 उत्कृष्ट नतिजा सहित 100% पास गराउन सफल एकमात्र विद्यालय, 2082 सालको नगर स्तरीय परीक्षा कक्षा 5 दुईजनाको 4 जीपीए सहित उत्कृष्ट नतिजालाई 100% पास गराउन सफल एकमात्र विद्यालय, ब्रिटिस काउन्सिलद्वारा आईएससी प्राप्त विद्यालय, 2075 सालदेखि गैंडाकोट नगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय, आधुनिक प्रविधि मैत्री विधिको प्रयोग, बाल मैत्री वातावरण, सफा शान्त तथा सुन्दर वातावरण, विद्यार्थीका लागि यातायातको व्यवस्था र डे होस्टलको व्यवस्था भएको। प्रधानाध्यापक वासुदेव गैरे तथा किड्स होम एकेडेमी गैंडाकोट 10 नवलपुर, सम्पर्क मोबाइल नम्बर 98570-87143 र 98472-70384।
4: उपभोक्ता सदस्य नामावली अद्यावधिक गर्ने सम्बन्धी सूचना। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 धारा 26 उपधारा 6 अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मञ्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधिक गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: बाबु नानीलाई नयाँ विद्यालयमा भर्ना गराउनु भनेको, हाम्रो क्षेत्रमा कुनै राम्रो विद्यालय छ? किन नहोस् र यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 का लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला भइसकेको छ।
6: ए हो र, के कस्ता विशेषता छन् र त्यहाँ?
5: यहाँ खेल तथा क्रियाकलापमा आधारित शिक्षण सिकाइ मार्फत बाल बालिकाको सर्वाङ्गिक विकास गराइन्छ। त्यसै गरी विश्व नागरिक तयार गर्ने उद्देश्यले विभिन्न सृजनात्मक र जीवन उपयोगी क्रियाकलापहरू सञ्चालन गरिन्छ।
6: हेर्नुहोस् न, हामी दुवैजना साँझसम्म अफिसकै काममा व्यस्त हुन्छौँ, बाबु नानीहरू घरमा मोबाइलमा व्यस्त हुन्छन्।
5: त्यसैले त त्यहाँ यसै वर्षदेखि बेलुकी 6 बजेसम्म विभिन्न खेल तथा सृजनात्मक क्रियाकलापका कक्षाहरू सञ्चालन हुँदैछन्। यसले बाल बालिकालाई सुरक्षित, सक्रिय र सृजनशील वातावरण दिन्छ।
7: यस क्षेत्रकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुल शैक्षिक सत्र 2083 को लागि सोधपुछ तथा प्री बुकिङ खुल्ला गरिएको छ।
8: सोधपुछ तथा विद्यालय अवलोकनका लागि सम्पर्क 98550 53631, 98605 26180।
5: गैडाकोट इङ्ग्लिस स्कुल, दिगो भविष्यको लागि शिक्षा।

धेरै वर्ष बिते, थाकेनन् यी आँखाहरू। यो धुनसँगै पल पलमा याद आइरहनेछौ तिमी।

0: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो कसो थियो, औषधकै समस्याले हो, दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला जान्दो सुनाल पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: जय माता मौना काली।
13: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
15: लौ न सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
16: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन क्या रे?
15: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
16: ए हो त नि है, सही कुरा गर्यौ तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
15: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तनी दिदी, कुरै नसुनी किन उठ्या?
16: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
17: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
18: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
19: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचै जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
18: भयो दाई।
8: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: तिलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोग नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्तु भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरेको छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँको नि हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि चाहिँ कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना लाउँछ दिखाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जतायो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवन निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: FM 101.5
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै घिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क

0: नेपाल पे क्यूआरमा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: नानी, तिमीले छोरी को जन्म दर्ता गरायो?
1: गराउला नि काकु, के को हतार छ र?
0: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
1: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
2: जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउनु।
3: गैडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पूर्व। ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
4: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
5: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
3: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0 56 4 94 373 र 4 94 741, शाखा भरतपुर सीएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 5 13 412, मोबाइल 98 0 13 63 412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
9: सर्जरी सम्बन्धी सेवा, हाड जोडी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सेवा, बाल रोग सेवा, न्युरो सर्जरी सेवा, न्युरो साइकियाट्रिक सेवा, नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 0 56 5 25 5 14 र 5 25 5 17।
10: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
11: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप हो।
12: प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
13: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, जिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0 56 5 98 833 र 5 98 834।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय FM 101.6।

నిమిడ నిమిడ నిమిడ నిమిడ నిమిడ నిమిడ నిమిడ నిమిడ.

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौं र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोग नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्तो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भएकी उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भएर उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भएकी उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गर्नुहुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि चाहिँ कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ गएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना लाउँछ दिखाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जतायो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवन निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।

0: पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर, मोबाइल नम्बर 9857082693, 9857082693।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएर अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: नेपाल पे QR मा आबद्ध हुन आजै आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट IPS तथा इन्टरनेशनल पेमेन्ट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: संस्था दर्ताको सिफारिश लिनु थियो, के कागजात चाहिने रहेछ?
2: ए, संस्था दर्ताको सिफारिशको लागि सुन्नुस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय FM, सामुदायिकको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो 17 घण्टाको प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। रात्रिको 10 बजेसम्म यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। अब यसपछि भने तपाईँ सुन्न सक्नुहुनेछ भगवत आराधना सहितको धार्मिक कार्यक्रम आराधना।

శ్రీ పరమాత్మనే నమః. శ్రీ మౌలికాలికాదిభ్యే నమః. విద్యుతామ సమప్రభం రేవతి స్కందస్థితామేశనం కన్యాభిః కర్వాలఖేచ విలచ దస్తావిరా సేవితాం హస్తి చక్రగదా శిఖేచ పిశకాం చాపం గుణం తర్జనీం బిభ్రాణామనలాతికాం శశిధరాం దుర్గాం త్రినేత్రాం భజే. देवी भगवती मौलकालिका का चरण में हार्दिक नमन. तपाईंको अन्तरदिल में विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार. मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधना में तपाईंलाई हार्दिक स्वागत गर्दछु. म कृष्णमणि, प्रविधि संयोजन मित्र अरुण घिमिरेका साथमा आजको यो सुखद बसाइमा तपाईँ हामी दिव्य यात्रा गरिरहेका छौँ. धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनु भएको छ. आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ. आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल वैशाख 27 गते आइतबार, तदनुसार मे 10 तारिक सन् 2026, अहिले शुद्ध ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि. अष्टमीको घडी बेला रहेको छ 12:58, जसको अवधि हुनेछ अहिले बिहानको 10:31 सम्मको. यसै गरी धनिष्ठा नक्षत्र रहेको छ 38:34, जसको अवधि हुनेछ रात्रिको 8:46 सम्मको. साथै ब्रह्म योग रहेको छ, करणमा कौलव करण छ, यसै गरी तैतिल करण रहेको छ, आनन्दादिगोमा मातङ्ग योग छ. मकर राशिमा चन्द्रमाको अवस्थिति अहिले बिहानको 8:18 सम्मको रहेको छ. दिनमान 33:24 रहेको छ. सूर्योदय बिहान 5:20 हुँदैछ भने सूर्यास्त साँझ 6:42 हुनेछ. आजको यस पावन बसाइमा हामी सर्वप्रथम ओम श्री गणेशाम्बिकाभ्याम नमः, भगवान श्री गणेश तथा अम्बिका भगवतीलाई नमन गर्दै सबैका जीवनमा सुख समृद्धि प्राप्ति होस् भन्ने कामना गर्दछौँ. आउनुहोस् भक्त साधक, शक्तिको उपासना गरौँ र जीवनमा आफ्ना विविध शुभ संकल्पहरूलाई पूरा गर्दै अगाडि बढ्ने क्षमता राखौँ. हामी सर्वप्रथम शक्तिमयी माता भगवती देवीको उपासना गर्ने क्रममा आफ्नै स्थानीय शक्ति देवी, जसलाई हामी मौलकालिका भगवती भनेर जान्दछौँ, जगत जाहेर रहेको छ यस पवित्र भूमिमा भगवती देवीको साक्षात शक्ति विद्यमान छ. यो कुरा त तपाईँलाई यहाँको इतिहासले पनि प्रत्यक्ष प्रमाण पेश गरिसकेको छ. जबकि यहाँका स्थानीय भक्त अग्रणी काशीनाथजी तथा कुमान सिंह, उहाँ दुईजना जुन देवीका भक्त हुनुहुन्छ, विशेष गरी काशीनाथजीले भगवती देवीलाई सपनामा सङ्केत गर्नुभएको अवस्थामा यो ठाउँमा यसरी मेरो पूजन गर्नु भन्ने निर्देशन प्राप्त भए अनुसार उहाँले नै यो पवित्र स्थलमा भगवती देवीको यो सिद्ध तपोभूमिलाई पत्ता लगाउनु भएको हो, जहाँ सेन वंशीय राजा मणि मुकुन्द सेनका सैनिक टुकडीहरूले यहाँ रहेर भगवती देवीको उपासना गर्नुभएको थियो. मौलो गाडेर शस्त्र अस्त्रहरू समेत यहाँ राखेर शस्त्रागार निर्माण गर्दै पाल्पा राज्यको सुरक्षाका लागि जुन किसिमले भगवती देवीको यहाँ उपासना गर्नुभएको थियो, उहाँहरूले सोही अनुरूप भगवती देवीको साक्षात शक्ति यहाँ विद्यमान हुन पुग्यो. आज त्यही जीवन्त इतिहास रहेको कारणले नै भक्तहरूले भगवती देवीको सपनामा दर्शन प्राप्त गर्नुभएको हो र तद अनुरूप यो पवित्र स्थलमा अन्वेषण गर्दा, खोज खन्तर गर्दा यो दिव्य स्थल प्राप्त भएको हो. यो यद्यपि तपाईँलाई जानकारी थियो, तापनि मैले फेरि पुनर्ताजकीका लागि स्मरण गराएँ. भक्त साधक, देवी भगवतीको यो पवित्र स्थलमा हरेक दिन 1500 को हाराहारीमा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने गर्दछ. मार्ग सुलभताको कारणले पनि यो क्षेत्र सबैको गन्तव्यको पहिलो रोजाई बन्न सफल भएको छ. आउनुहोस् तपाईँ पनि यो दिव्य धामको यात्रा गरेर भगवती देवीलाई प्रसन्न तुल्याउँदै जीवनमा हरेक काममा सफलता प्राप्त गर्नुहोस्. यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र देवी भगवतीका चरणमा यी शब्द समूहहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री सूर्यको यो वचन.

0: थियो कडबरी आवाजमा भगवान श्री सूर्यको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक आत्मनः प्रतिकूलानि परिसाम्न समाचरित। हामीलाई जुन असल व्यवहार अनुकूल लाग्छ त्यही व्यवहारलाई हामीले जीवनमा अपनाउनु पर्दछ। इतर व्यवहारलाई अपनाउँदा त्यसबाट न आफूलाई सुख हुन्छ न अरूलाई, तसर्थ यस्ता निषेधात्मक कामहरू मानिसबाट गरिनु हुँदैन। हो, कहिलेकाहीँ अज्ञानवश हामी निषिद्ध कर्म पनि गर्न पुगेका हुन्छौँ, तर त्यस्ता निषिद्ध कर्महरूलाई त्याग्नु उत्तम हुन्छ। त्यस्ता कर्महरूलाई अपनाउन थालियो भने हाम्रो सोचाइ धारणा सबै बिग्रेर जान्छ र जीवनमा उन्नति प्रगति हुनमा नै यसले बाधा पुर्याइरहेको हुन्छ। तसर्थ भक्त साधक जहिलेसुकै अनुकूल वातावरण बनाउनका लागि सबभन्दा पहिला मनमा अनुकूलताको अवस्था हुनुपर्दछ। प्रतिकूल अवस्था मनमा आउन दिनु हुँदैन। यदि मनको संसार बिग्रियो भने बाह्य संसार पनि हामी स्वयंले बिगार्न थाल्छौँ। तसर्थ यहाँ सबैले सब्रिनु छ, सबैले जगतलाई राम्रो बनाउनु छ। जब हामीले बाँच्ने जगत सुन्दर हुन्छ तब मात्र हामी त्यसको सकारात्मक तत्व र सकारात्मक ऊर्जाबाट लाभान्वित गर्न सक्छौँ। यदि हामीले सृजना गरेका कार्यहरू खराब हुन पुग्यो भने जगत प्रपञ्च पनि त्यस्तै खराब नै हुन्छ। तसर्थ हाम्रा ऋषि महर्षिहरूले जहिलेसुकै सत्कर्ममा अभिप्रेरित हुनका लागि हामीलाई बारम्बार गजगच्याउनु भएको छ। उत्तिष्ठत जागृत प्राप्य वरान निबद्धत भनेर झकझक्याइरहनु भएको छ। यो मानिसको सुसुप्त विचारलाई उठाउने मन्त्र हो। जागौँ, अग्रसर बनौँ, हरेक कुरामा अघि बढौँ, अरूलाई पनि ब्युझौँ, आफू पनि ब्युझौँ। यो भनाइमा कति सार्थकता, कति सार गर्विता लुकेको छ भन्ने कुरा यहाँ स्वयंले अनुभव गर्न सक्नुहुन्छ। आफू जाग्नु र अरूलाई पनि जगाउनु, यो भनाइभित्र कति गहन अर्थ लुकेको छ। आफू जागृत हुनुको अर्थ हो हरेक किसिमले सचेत हुनु हो। यी दुई आँखाहरू खोल्नु, सबैसँग बोल्नु, हेर्नु, व्यवहार गर्नु, लेनदेन गर्नु मात्र जाग्नु होइन। त्यसलाई वेदान्तको भाषाले जागरण भन्दैन, त्यसलाई त मोह निद्रामा सुसुप्त अवस्थामा रहेको भन्दछ। जब हामी परमात्माबाट विमुख हुन्छौँ, परान्मुख हुन्छौँ, त्यतिखेर हामी जागेका हुँदैनौँ। परमात्मा तर्फको उन्मुखता, सचेतता, जगतको नश्वरताको बोध, परमात्मा प्रति दृढ भक्तिभाव, मनमा वैराग्यको धारणा, हातमा मुखमा काम र मिठो वचन, यी सबै कुराहरू तन्दुरुस्त रूपमा रहेका छन् भने बल्ल त्यतिखेर मात्रै जीवनको सार्थकता प्राप्ति हुन्छ। हो, यही सार्थकता तर्फको यात्रा गराउनका लागि जुन किसिमको धारणा हामीमा बन्छ, जागरण हुनुको अर्थ त्यही हो। ज्ञानमा जागृत हुनुको अर्थ उठ्नु हो। संसारका मोह निद्रामा रहनु भनेको जागेर पनि चयन गरे जस्तै हो। तसर्थ मोह निद्रालाई त्याग्नका लागि जब शास्त्र वचनको उद्घोष कानमा गुन्जिन्छ तब मात्र हामी जागेका हुन्छौँ, ज्ञानको भूमिकामा पुगेका हुन्छौँ। ज्ञानको भूमिकामा पुगेको अवस्थालाई नै यहाँ जागरणपूर्ण अवस्था भनिएको हो। अस्त कार्यक्रमको पूर्वार्धलाई यही समापन गर्दै अब भने हामी कार्यक्रमको उत्तरार्धमा जोडिँदैछौँ। तपाईँको राशिफल लिएर कार्यक्रमको दोस्रो चरणमा स्वागत छ तपाईँलाई। सर्वप्रथम मेष राशि। मेष राशि हुने तपाईँका लागि स्वास्थ्यतर्फ विशेष ख्याल गर्नुपर्ने दिन आएको छ। यद्यपि तपाईँले अन्य लाभका कुराहरू भने प्राप्त गर्नुहुनेछ, स्वास्थ्यप्रतिको अवस्थातर्फ सचेतता अपनाउनु उत्तम हुनेछ। वृष राशि हुने तपाईँका लागि आफन्तजनकै सहयोग र आफन्त बनेर देखिने व्यक्तिहरूको जालोभित्र अल्झेर तपाईँलाई केही समस्या ल्याउन सक्ने अवस्था रहे तापनि तपाईँको आफ्नै चातुर्यपूर्ण व्यवहारले तपाईँ उक्त समस्याबाट पारङ्गत बन्न सक्नुहुनेछ। समग्रमा दिन उत्तम नै रहेको छ। मिथुन राशि हुने तपाईँको लागि आज विशेष गरी शनिको प्रकोप रहने दिन भएको हुनाले दुर्गा देवी भगवतीको मन्त्र जपका साथमा दिनको सुरुवात गर्नुभएमा उत्तम हुने देखिन्छ। विघ्न बाधाहरू टारेर जानेछन्। कर्कट राशि हुने तपाईँका लागि आध्यात्मिक पक्ष सुखद रहनेछ। तीर्थयात्राको समेत योग रहेको कारणले तपाईँ उत्तम पवित्र कर्ममा आज संलग्न बन्नुहुनेछ। सिंह राशि हुने तपाईँको लागि अढैया शनिको प्रभाव रहने वर्ष यो भएको हुनाले आजको दिनमा पनि त्यसको केही असर तपाईँले अनुभूत गर्न सक्नुहुनेछ। विशेष गरी शनिदेवको मन्त्र जप यहाँका लागि उत्तम हुनेछ। कन्या राशि कन्या राशि हुने तपाईँको लागि आजको दिन सुखद देखिन्छ। तापनि कतिपय अडचन व्यवधानहरूले तपाईँको कामलाई अगाडि बढ्न दिने छैनन्, र पनि तपाईँ हरेस नखाइकन अगाडि बढ्नु उत्तम हुनेछ। तुला राशि हुने तपाईँका लागि आज विशेष समाजसेवाका उत्तम कर्ममा तपाईँ प्रवृत्त बन्नुहुनेछ, जसको कारणले तपाईँ प्रशंसाको भागीदार तथा उत्तम कार्यमा हौसला प्राप्त भएर अगाडि बढ्न सक्नुहुनेछ। वृश्चिक राशि हुने तपाईँका लागि शैक्षिक दृष्टिले तपाईँको आजको दिन अनुकूल रहेको छ। प्रतिस्पर्धात्मक कार्यमा तपाईँकै जित हुने योग रहेको देखिन्छ। धनराशि हुने तपाईँका लागि आज बाद प्रकृतिका केही विकारहरूले शरीरमा बास बसेको अनुभव गर्नुहुनेछ, तथापि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अगाडि बढ्नु भएमा कुनै विपत्ति पार्ने भने छैन। मकर राशि हुने तपाईँका लागि आजको दिन सफलकै दिन मान्नुपर्ने हुन्छ। आमदानी र खर्च समान रूपमा रहने भएको हुनाले दिन मध्यम किसिमको रहेको देखिन्छ। कुम्भ राशि हुने तपाईँका लागि कसैले भने अनुसारको काममा अगाडि बढ्दा धोका र घात हुन पनि सक्छ, तसर्थ आफ्नै बलबुता र विचारद्वारा कार्यक्षेत्रमा अगाडि बढ्नु उत्तम हुनेछ। अन्तमा मीन राशि हुने तपाईँका लागि कतिपय व्यक्तिको छदमावेशका कारण तपाईँले विश्वास गर्दा उनीहरूबाट विश्वासघात हुने प्रबल सम्भावना देखिन्छ। आफ्नै विचार अनुसार अगाडि बढ्दा उत्तम रहनेछ। विशेष गरी शिव मन्त्र जप तपाईँका लागि उत्तम हुनेछ। अस्त आजको राशिफलका सन्दर्भमा जे जस्ता कुराहरू ग्रह गोचरीय दृष्टिलाई केलाउँदा प्राप्त भए तिनैलाई यथातथ्य फस्किँदा यसै अनुरूपमा फलादेश प्राप्ति भयो। यसलाई अन्यथा नमानिकन साधारणीकरण गर्दै तपाईँ मन वचन कर्मले दृढ उत्साह अठोट र धैर्यका साथ अगाडि बढ्नु भएमा हरेक कार्यमा सफलता प्राप्ति हुने नै छ। तपाईँको दिन शुभमय बनोस्, सबैको कल्याण होस्। यिनै कामना भगवती देवीका चरणमा अर्पण गर्दै तपाईँलाई धन्यवाद ज्ञापन गर्दछु। साथै प्रविधिमा सघाइरहेका मित्र अरुण घिमिरेलाई समेत धन्यवाद ज्ञापन गर्दै भगवती देवी महलकालिकाको उपासनाबाट सबैको जीवन सुख समृद्धिमय बनोस् भन्ने कामना सहित म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला, तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
8: छोरीको बिहे पनि आट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
9: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
8: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
11: गैंडाकोट फन पार्क, गैंडाकोट ५ गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
12: जय हनुमान ज्ञान गुण सागर।
10: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
11: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
10: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
15: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
18: सर्जरी सम्बन्धी सेवा,
15: हाड जोडी सम्बन्धी सेवा,
18: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
18: न्युरो सर्जरी सेवा,
15: न्युरो साइकियाट्रिक सेवा,
18: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525514 र 525517।
19: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
20: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
21: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
20: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
22: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
23: विजय सामुदायिक शिक्षा सदनमा भर्ना खुल्यो।
11: विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू: अन्तर्राष्ट्रिय स्कुल अवार्डबाट सम्मानित, उपयुक्त शिक्षक विद्यार्थी अनुपात र अङ्ग्रेजी वातावरण, यातायात, छात्रावास, सम्मेलन गृहको राम्रो व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय तथा सहकार्य, विषयगत प्रयोगशाला सहित पर्याप्त खेल सामग्री र खेल मैदान,
0: विद्यार्थीहरूलाई विभिन्न परियोजना कार्यक्रममा संलग्न गराई आफै गर्दै सिक्दै जाने अवसर प्रदान गरिने उच्च दक्षता भएका शिक्षकहरूद्वारा पठन पाठन खुल्ला र रमणीय वातावरण भएको नगरपालिका तथा जिल्ला स्तरमा अब्बल नतिजा दिन सफल विद्यालय शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग कम्प्युटर र रोबोटिक कक्षा सञ्चालन
1: थप जानकारीको लागि विजय सामुदायिक शिक्षा सदन गैडाकोट 5 नवलपुर मोबाइल 9855516633 9845186643 र 9686530025
2: विजय सामुदायिक शिक्षा सदन
3: बहाल कर तिर्नका लागि निवेदन बहाल सम्झौता र निवेदन नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि नागरिकताको प्रमाणित प्रतिलिपि चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
24: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
25: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
26: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
27: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
28: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
29: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
30: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
29: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
30: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली सही चोक नानगढ चितवन फोन 0956-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 0956-13-412 मोबाइल 9813-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
31: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौलाकालिका मन्दिर मौलाकालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
29: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
31: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर
32: धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोट 9 फोन 0785012 26 वेबसाइट www.maulakalika.org.np
33: उपभोक्ता सदस्य नामावली अद्यावधि गर्ने सम्बन्धी सूचना गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्थाको विधानको परिच्छेद 6 धारा 26 उपधारा 6 अनुसूची 2 संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने साथै क्लस्टर समिति खुल्ला महिला प्रतिनिधि लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मञ्जुरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गते सम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट वडा नम्बर 4 नवलपरासी बर्दगाड सुस्ता पूर्व।

0: आज विक्रम सम्बत 2083 साल वैशाख 27 गते आइतबार जेठ कृष्ण अष्टमी 10 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंह सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधान न्यायाधीश सिफारिसपछि सर्वोच्चमा न्यायाधीशहरू बीच खटपट। कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी एकता प्रयास निष्कर्षविहीन। देउबा दम्पति विरुद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि इन्टरपोललाई पत्राचार। राष्ट्रिय सरोकारमा राष्ट्रपाको नीति बहस। मनसून अवधिमा खडेरीको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको कुलो पक्की बनेपछि किसान उत्साहमा शीर्षकको शुभ समाचार।
0: बागमती प्रदेश सरकारले सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न भागमा रहेका परम्परागत तथा जीर्ण सिंचाई कुलो मर्मत पुनर्निर्माण र स्तरोन्नति गरी पक्की बनाइएपछि स्थानीय किसान उत्साहित भएका छन्। वर्षौंदेखि बिग्रिएका कुलो सुधार भएसँगै खेतबारीमा बाह्रै महिना सिंचाई सुविधा पुग्न थालेपछि किसानमा खुशियाली छाएको हो। कृषि उत्पादन बढ़ाउने उद्देश्यले प्रदेश सरकारले चालू आर्थिक वर्षमा जिल्लाभर साना तथा मध्यम स्तरका सिंचाई योजना सञ्चालन गरिरहेको छ। परम्परागत कुलोहरूलाई ढलान गरी व्यवस्थित बनाइदा पानी चुहावट कम हुनुका साथै खेतसम्म नियमित पानी पुग्न थालेको स्थानीय किसान बताउँछन्। हरिहरपुर गढ़ी गाउँपालिका दुईमा बागमती प्रदेश सरकारको 9 लाख रूपियाँ सहयोगमा रतनपुर सिंचाई कुलोको मर्मत तथा पुनर्निर्माण भर्खरै सम्पन्न भएको छ। भत्किएर जीर्ण बनेको उक्त कुलोलाई पक्की ढलान गरी निर्माण गरिएको स्थानीय किसान तथा निर्माण उपभोक्ता समितिका सचिव हेमकुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बजेटबाट 135 मिटर लामो कुलो ढलान गरी निर्माण गरिएको छ। कुलो निर्माणपछि करिब 150 बिघा खेतमा सिंचाई सुविधा पुगेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा ECL का विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा श्योर शॉट गिफ्ट्स, वाशिङ मशिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्स्पायर ग्रेटनेस।

0: होस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शर्मा प्रधान न्यायाधीश सिफारिश भएपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सर्वोच्चका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूबीचको वातावरण असहज बनेको छ। बिहिबार संवैधानिक परिषदले बहुमतबाट वरिष्ठताक्रम मिच्दै चौथो वरियताका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि उनको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ेका बेला न्यायाधीशहरूबीचको खटपट शुरू भएको छ। प्रधान न्यायाधीश प्रकरणले शुक्रबार मुद्दाको सुनवाईमै प्रभाव परेको थियो। शुक्रबार गोला तान्ने बेलामा प्रधान न्यायाधीशमा सिफारिश शर्माले नेतृत्व गर्ने अग्रसरता देखाएपछि अरू न्यायाधीशहरूले आपत्ति जनाएका थिए। 10 बजे नै सर्वोच्च अदालतको वेबसाइटमा आइसक्ने मुद्दाको पेशी विवरण 11:30 बजेसम्म पनि आएको थिएन। करिब 10 बजेतिर इजलास बस्न शुरू भइसक्नु पर्नेमा अबेर गरी मुद्दाको पेशी आउनुपर्ने कारण सर्वोच्चमा न्यायाधीशहरूबीचको खटपट परेको स्रोतले बताएको छ। इजलास तय गर्नु पहिले असमझदारी देखिएपछि कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र प्रधान न्यायाधीशमा सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा इजलासमा बसेका थिएनन्। उनीहरूले गोला नै तानेनन्। अर्का न्यायाधीश तिलप्रसाद श्रेष्ठ पनि शुक्रबार इजलासमा बसेनन्। उनी पनि प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको सूचीमा रहेका थिए। यस्तै कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सिफारिश भएका प्रधान न्यायाधीश शर्मालाई प्रश्न गरिन्। आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन, यस्तै न्यायपालिकालाई कार्यपालिकाको छाया पर्ने मनसाय देखियो। बार एसोसिएशनले भनेको छ प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरीको आह्वान पनि गरिएको छ। च्याट जीपीटीको स्क्रीनसट राख्दै उपसभामुखले लेखिन् प्रधान न्यायाधीश सिफारिश कार्यक्षमताका आधारमा शीर्षकमा विभिन्न उपशीर्षकमा आजको हिमालय टाइम्समा शर्मा प्रधान न्यायाधीशमा सिफारिश भएपछि सर्वोच्चका न्यायाधीशबीच खटपट शीर्षकमा खबर छापिएको छ।
3: निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड-19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको मारमा परेको निजी क्षेत्रले जेनजी आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति बेहोरेको थियो। गत 21 फागुनको निर्वाचनपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था छ।
2: आन्तरिक विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास सफल हुन नसकेपछि नेपाली कंग्रेसमा समानान्तर महाधिवेशनको सम्भावना बढ्दै गएको छ। संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा जुटिरहँदा कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सम्मानजनक उपस्थिति बिना महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडानमा छ। निवर्तमान सभापति देउवा समूहको नेतृत्व हाल निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। खड्का पक्षमा कतिपय नेताहरूले भने समानान्तर महाधिवेशनको तयारी समेत थालेका छन्। 11 चैत्र 2082 बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी 16 देखि 19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा 3 साता अघि क्रियाशील सदस्यताको अध्यावधिक अभियान समेत शुरू भइसकेको छ। जरा अभियान नाम दिइएको यो अभियान महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा देशभर चलिरहेको छ। पुराना क्रियाशील सदस्यहरूलाई डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने काम जिल्ला जिल्लामा भइरहेको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका खण्डका र डाक्टर शेखर कोइराला पक्ष भनी यो अभियानमा सहभागी छैनन्। 21 फागुनको निर्वाचन अघि सिंगापुर गएका निवर्तमान सभापति शेरबहादुर देउवा र पत्नी डाक्टर आरजु राणा देउवा अझै स्वदेश फर्किएका छैनन्। अदालतको फैसलापछि पनि उत्तर पक्षका केही शीर्ष नेता 27 देखि 30 पुस 2082 भेरकुटी मण्डपमा भएको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई अझै स्वीकार्न तयार छैनन्। 4 वैशाख 2083 सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। तर पार्टी आधिकारिकता टुङ्गो लागे पनि कंग्रेसमा राजनीतिक विवाद भने झन चर्कदै गएको छ। संस्थापनेतर समूहका नेता विमलेन्द्र निधिले अहिलेसम्मको अवस्थामा थापा नेतृत्वको कार्य समितिलाई स्वीकारेर एकतामा जान नसकिने अडान राख्दै आउनु भएको छ। एकता प्रयास निष्कर्षविहीन कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छ।
3: देउवा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउवा दम्पति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकामा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाफ सहितको विवरण बिहिबार महासचिवहरूलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पति विरूद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरू सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्।
2: राष्ट्रिय सरोकारमा रासुपाको नीति बहस शीर्षकमा आजको गोर्खापत्रमा खबर छ। प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श शुरू गरेको छ। मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले रासुपाले पार्टी संसद तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण शुरू गरेको छ। यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुरू गरेको छ। ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा शुरू भएको रासुपा संसदीय दलको मन्त्री सांसद पूर्व बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखलामा शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सुविता गौतमसँग सांसदहरूको अन्तर्क्रिया भएको हो। सो अन्तर्क्रियामा मन्त्रालयका काम क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्व बजेटका विषयमा छलफल भएको जनाइएको छ।
3: खर्ब डलर अर्थतन्त्रका लागि व्यापक सुधार आवश्यक शीर्षकमा अभियान दैनिकमा खबर छ। मुलुकको अर्थतन्त्रको आकार 100 अर्ब 1 खर्ब डलर पुर्याउने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको लक्ष्य हासिल गर्न आर्थिक नीतिहरूमा आमूल सुधार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। न्यू बिजनेस एज लिमिटेडद्वारा शुक्रबार आयोजित 10 न्यू बिज कन्क्लेभ एण्ड बिजनेस एक्सलेन्स अवार्ड्स 2026 अन्तर्गतको प्यानल छलफलमा सहभागी विज्ञहरूले विगत 3 वर्ष यता 4% भन्दा कमको वृद्धि दरबाट अघि बढेको अर्थतन्त्रको आकार 100 अर्ब पुग्न सामान्य वृद्धि दर अपर्याप्त हुने बताए। प्यानल छलफलको विषय रिसेट रिफर्म राइज चार्टिङ नेपाल्स ग्रोथ पाथ थियो।
2: तेहरानको आकाशमा मिसाइल चम्किदा काठमाडौँको भान्सा महँगिन्छ, मस्को नजिक तोप पड्किँदा अफ्रिकी बन्दरगाहमा गहुँको अभाव देखिन्छ र लाल सागरमा एउटा जहाज ठोकिँदा विश्व बजारमा स्मार्टफोनदेखि मलसम्मको मूल्य उकालो लाग्छ। 21औं शताब्दीको तेस्रो दशकमा अब युद्ध कुनै सीमित भूगोलको घटना रहेन, यसको धुवाले सिङ्गो पृथ्वीको अर्थतन्त्र, खाद्य सुरक्षा र मानवीय जीवनलाई प्रभावित गरेको छ। रूस युक्रेन युद्ध सुरु होस् वा इरान इजरायल अमेरिका तनाव, यसले विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा, व्यापार र क्षतिमा ठूलो हिस्सा ओगटेको छ। यस्तै मध्य पूर्व विश्वको ऊर्जा केन्द्र हो इरान र अमेरिका इजरायल बीचको द्वन्दले विश्वव्यापी तेल आपूर्तिको मेरुदण्ड मानिने स्ट्रेट अफ होर्मुजमा चुनौती थपिदिएको छ। विश्वको झण्डै 20% पेट्रोलियम पदार्थ यही जलमार्ग भएर ओसार पुसार हुन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र अलियान्ज जस्ता संस्थाहरूको विश्लेषण अनुसार यो क्षेत्रमा तनाव बढ्ना साथ कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागिहाल्छ। उता युद्धले केवल भौतिक संरचना मात्रै भत्काउँदैन, यसले दशकौंसम्म आर्थिक गतिविधिहरूलाई एकै झट्कामा शून्यमा पुर्याइदिन्छ। विश्व बैंकले हालै गरेको अध्ययन अनुसार सन् 2024 देखि सन् 2026 को बीचमा भएका द्वन्दहरूका कारण थप 10 करोड़ भन्दा बढी मानिसहरू चरम गरिबीको रेखामुनि धकेलिएका छन्। यस्तै इरान इजरायल र अमेरिका बीचको युद्धका कारण विश्वव्यापी सप्लाई चेन विच्छेद, त्यस्तै दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो खाद्य संकट, सन्निकट, युद्ध रोक्न बहुपक्षीय संस्थाहरू नै असक्षम, विश्वव्यापी सैन्य खर्चमा नयाँ कीर्तिमान, युद्ध नभएका देशमा पनि आन्तरिक द्वन्दको जोखिम बढेको छ।